0: दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
7: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
7: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
7: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
9: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौ, कति उपचार गरायौ।

0: अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
11: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
12: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलास दर्शन होटल छँदैछ नि।
11: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
12: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
11: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
12: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
13: रंग बहार रंग बहार
14: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
13: बर्जर पेंट्स।
10: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
15: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
10: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
12: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
18: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
19: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
20: आज 2083 साल भदौ 24 गति बुधबार, सेप्टेम्बर 9 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको त्रयोदशी तिथि।
21: विशौं स्थापना दिवसको अवसरमा प्युठानको रेडियो मान्डवीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
22: रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरुद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना, मनोसामाजिक सहयोग पनि बढाइँदै
21: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ्दै तत्काल खतराको जोखिम नरहेको प्रशासनको भनाई, स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो, भोटेकोसी बाढीका कारण 5,000 भन्दा बढी अझै सम्पर्कविहीन।
22: इजरायलमा सहायक श्रमिकको माग, 5 थरको पाखाबारीमा फस्टाउँदै सिउँडी फल, राहत लैजान धुन्चेमा हेलिकप्टर कोर्दै जनप्रतिनिधि।
21: हङ्गेरीद्वारा 10 रुसी कूटनीतिक नियोगका सदस्यलाई देश छोड्न आदेश, रुसले युक्रेनमा पुनः क्षेप्रास्त आक्रमण सुरु गर्यो, इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिकाको छलफल।
22: र एनबीएलमा आज 2 खेल हुने लिगमा काठमाडौँको 2 जित, मधेसले खपतरलाई हरायो, नेपालले एसिसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने।

0: विपद पूर्वको सूचना प्रभावकारी गराउनको लागि सरकारवाला निकायको सक्रियताको प्रसङ्ग।
1: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ सञ्चालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने उक्त प्रविधि सञ्चालनमा काम गरिरहेको हो। सेल ब्रोडकास्टिङ सञ्चालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विगतका प्रतिवेदनको सुझावसहित कार्यदलले सेल ब्रोडकास्टिङ सञ्चालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्याएको छ। उहाँले भन्नुभयो, अब बजेट लगायतका विषय टुङ्गिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ। कार्यदलका सदस्य समेत रहनुभएका नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोद चन्द श्रेष्ठले विपदको जोखिम र त्यसबाट हुन सक्ने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडकास्टिङ सञ्चालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको समेत बताउनु भएको छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा त्यो प्रविधि धेरै फरक हुने र प्रभावकारी हुने पनि बताउनुभयो।
0: यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतले सूचनाका आधारमा पर्वत स्थित मोदी खोला को शाखा खोला किमरुङ खोलामा पहिरो खसेर खोला थुनिएकाले हाललाई अर्को सूचना जारी नहुँदासम्मको लागि उच्च सतर्कता अपनाउनको लागि अनुरोध गरेको छ। त्यस क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नभए पनि जोखिममा रहेका बस्तीका नागरिकलाई स्थानान्तरण गरिएको छ। सिआइएनसँग कुराकानी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले भन्नुभयो,
2: कास्की जिल्ला अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 मा यो किमरुङ खोलामा त्यो खोलाको छेउमा चाहिँ नि अब सानो पहिरो भएर त्यो खोलामा खोलाको पानीको बहाव केही रोकिएको थियो हिजो बेलुका राति र त्यो राति रोकिँदाखेरि त्यसले पछि कुनै ठुलो जङ्गलको क्षति ल्याउँछ र त्यसले कुनै विपद ल्याउँछ कि भन्ने घटनालाई मध्यनजर गरी हामीले त्यो खोला साइडमा राति 8:30-9 हामीले चाहिँ त्यो खोलाको साइडमा बस्ने सौली बजार माथि चारबिरे थाँती लगायतका माथि घाँद्रुकसम्मका सबै ठाउँका बासिन्दाहरूलाई हामीले सतर्क गराएका थियौँ र त्यो खोलाको बहाव चाहिँ नि को अवस्था के छ भनेर हाम्रो सुरक्षा निकाय हाम्रो नेपाल प्रहरीलाई पनि हामीले चाहिँ खटाएर स्थानीयहरूलाई पनि खटाएका थियौँ र अहिले खोलाको त्यो थुनिएको बहाव क्षेत्र चाहिँ नि खुलेको छ।
0: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले अहिले पनि सावधानी अप्नाइएको र सरोकारवाला निकायका प्रतिनिधिसँग समन्वय भइरहेको बताउनुभयो। सुरक्षा निकायका प्रतिनिधिहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।
1: यसैबीच रसुवाको भोटेकोसी सहितका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट मृत्यु हुनेको संख्या 1358 पुगेको छ। बाढीपछि अझै 5,428 बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा हिजो साँझ 7 बजेसम्मको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै बाढी तथा पहिरोबाट 7,037 घाइते भएको जनाएको छ। हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट 13,583 जनाको उद्धार गरिएको छ। बाढी प्रभावितको उपचारका लागि विभिन्न 19 स्वास्थ्य संस्थामा 329 जनालाई उपचार गराइरहेको छ। उपचार गरिएका मध्ये 252 जना डिस्चार्ज भएका छन् भने 43 जना उपचाररत छन्। 30 जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ भने उपचारका क्रममा 4 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। विपद प्रभावित क्षेत्रमा 38 आपतकालीन स्वास्थ्य टोली परिचालन गरिएको छ। ती टोलीमा 175 जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरूले 4,722 भन्दा बढी बिरामीलाई उपचार दिइरहेका छन्। त्यस्तै विभिन्न होल्डिङ सेन्टरमा 13 मनोसामाजिक परामर्श टोली मार्फत 4,111 भन्दा बढी व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा दिइएको छ। सब व्यवस्थापन तथा पहिचानका लागि 32 फरेन्सिस टोली परिचालन गरिएको छ। रसुवामा अज्ञात तथा बेपत्ता व्यक्तिको पहिचानका लागि डिएनए नमुना संकलनको व्यवस्थापन पनि गरिएको छ भने हालसम्म 102 शवको शनाखत भइसकेको प्रतिवेदनमा उल्लेख छ।
0: रसुवाको भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटका हैजा विरुद्धको खोप लगाउने तयारी पनि सरकारले गरिरहेको छ। प्रारम्भिक चरणमा दुवै जिल्लाका चार चार स्थानीय तहमा यो खोप लगाउन लागि हो। एक वर्षमाथिका सबै उमेर समूहका व्यक्तिलाई खोप लगाउने तयारी भएको सीआईएनसँग कुराकानी गर्दै बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागी श्री कक्षपतिले बताउनु भयो।
3: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप सुन सुरु गर्दैछौँ। त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको चारवटा र रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौँ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौँ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँहरूले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछ।
0: होल्डिङ सेन्टरमा रहेकाहरूमध्ये पनि महिला बालिका तथा गर्भवती सुत्केरीको विशेष स्याहार र सुरक्षाको आवश्यकता विपदको समयमा पर्छ। यसका लागि नेपाल प्रहरीको तयारी के छ? सीआईएनसँग कुराकानी गर्दै नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफले,
4: प्रहरी कर्मचारी खटाएको छौँ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यहीँ खटिनुहुन्छ, उहाँहरूलाई भन्दा पनि भयो, महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 1000 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरेर 104 डेडिकेटेड नम्बर पनि हो। यो केन्द्रमा यहाँ भैटकुटी मण्डलमा छ यसको अफिस, त्यहाँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी, महिला प्रहरी कर्मचारी खटाएका छौँ। गलत गतिविधि गर्लान् सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू, आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको, थ्रेट देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शङ्का लाग्छ भने भन्न सक्नुहुनेछ।
1: गत भदौको जेन्जी आन्दोलनमा मृत्युवरण गरेका 45 शहीदका शालिगहरू सहितको जेन्जी शहीद पार्क तयार भएको छ। सातबाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा रहेको पार्कमा आज शालिग अनावरण गरिँदैछ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले बिहान 8:30 शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढी लगायतका विपदपछि मनोसामाजिक स्वास्थ्य र सरोकारवालाको भूमिका
5: भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीडाहरू भन्न सक्छन्।
1: इजरायलमा सहायक श्रमिकको माग पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउडी फल लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
7: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्। विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि। फोन नम्बर 081-530-398। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ
6: एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
6: उपलब्ध सेवाहरू
8: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
8: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: आजका खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा झेन्जी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंहदरबारबाट जङ्गी अड्डा सरेका ती पाँच दिन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मातृका दाहाल र तुफान न्युपानले लेख्नु भएको छ। गत वर्ष झेन्जी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन, संसदको भविष्य र मुलुकको राजनीतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न कान्तिपुरले घटनाबारे जानकारका 25 जनासँग कुराकानी गरेको प्रसङ्गलाई यहाँ समावेश गरिएको छ। राहत लैजान धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग्छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था रहेको छ। त्यस्तै जेएनजी दिवसमा प्रधानमन्त्री शाहको खोजी शीर्षकमा खबर प्रकाशित छ भने भित्रपृष्ठमा कृष्णवीरको नयाँ ट्र्याक कति भरपर्दो शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डको नयाँ ट्र्याकमा माटो र चट्टान बलियो बनाउने गरी तत्काल काम गर्न विज्ञहरूको सुझाव छ। विकल्पमा सुरुङ वा पुल बनाउनु पर्नेमा जोड दिएको छ। त्यस्तै काङ्ग्रेसमा सहमति खोज्न अधिवेशनको कार्यतालिका संशोधन शीर्षकमा अर्को खबर प्रकाशित छ। 3 र 4 असोजमा वडा अधिवेशन थालेर गाउँ नगरपालिका अधिवेशन र प्रदेशसभा तथा जनप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सहित 16 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको छ। त्यस्तै जलवायु न्यायका लागि कूटनीतिक पहल बढाइँदै शीर्षकमा राजेश मिश्रले पनि खबर लेख्नु भएको छ।
0: नागरिक दैनिकमा सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। नेपाल प्रहरीका 25 जना बेपत्ता छन्, 3 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका 13 जना बेपत्ता छन्, 1 जनाको मृत्यु छ। सेनाका अधिकृत र जवान गरी 45 जना बेपत्ता रहेका छन्। रसुवा स्थित चीनतर्फको ढोका हरेक दिन बिहान 7:30 बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले 7 बजे ड्युटी लिइसकेको हुन्थ्यो। भदौ 10 गते सदाझैं सीमा सुरक्षा कार्यालय बीओपी टिम्बुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बीर खत्री 10 जनाको टोली लिएर सीमा सुरक्षामा खटिनु भएको थियो। छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा सुशासनमा बाधा शीर्षकमा अर्को खबर छ। नेपाल सुशासन निगरानी समूहले जेएनजी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। अत्यावश्यक सेवाबाट वञ्चित बाढी पीडित रेडक्रस शीर्षकमा खबर छापिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको महासङ्घ आइएफआरसीले नेपालको बाढी प्रभावित क्षेत्रका धेरै परिवार अझै पनि अत्यावश्यक सेवा र मानवीय सहायताबाट वञ्चित रहेको जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनको एक वर्ष, कर्जा प्रवाहको गति बढाउन असफल शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। भोटेकोशी बाढी, आउँदो पर्यटकीय मौसममा आंशिक असरको शंका शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपत शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। नदी किनारमा बस्ती बसाउँदा बाढीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसुनको समयमा हुने जनधनको क्षतिको मुख्य कारणमध्ये एउटा यही नै हो। यो मुलुककै एक गम्भीर समस्याको रूपमा देखिएको छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण रहेको गरिएको छ। जेएनजीका अपेक्षा सुशासन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको खबर पनि छापिएको छ। 1 इन्च पनि विचलित हुने छैनौं लामिछाने शीर्षकमा लेखिएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई पुर्याएको उल्लेख गर्नुभएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ। इजरायलमा सहायक श्रमिकको माग भएको बारेमा वैदेशिक रोजगार विभाग ले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन माग गरेको हो। पाखाबारीमा फस्टाउँदै सिउँडीको फल शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। किसान कर्मलाई थाँती राखेर काठमाडौँ जानुभएका 5 थरको हिलिहाङ गाउँपालिका 7 का ओमनाथ रिजाल पछिल्लो समय थाथलो फर्केर सिउँडी फल अर्थात् ड्रागन फ्रुट उत्पादनमा व्यस्त हुनुहुन्छ। उहाँ लगायत अरू किसानहरू पनि यो खेतीमा आकर्षित हुँदै गएका छन्। नयाँ पत्रिका दैनिकमा नेपालले माग्यो थप प्राविधिक उपकरण शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। सरकारले खोज तथा उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग माग गरेको हो। थपिए विदेशी टोली शीर्षकमा अर्को खबर छ। भोटेकोशीको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा सुरुमा भारत र चीनका उद्धार विशेषज्ञ तथा लगतै कोरियाली विज्ञ खटिएकोमा अहिले तीन देशका थपिएका छन्। मलेसिया, युएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ। भग्नावशेषकै अवस्थामा बागमती प्रदेश सभा भवन शीर्षकमा फोस्टोराज अधिकारीले लेख्नु भएको हो। नयाँ प्रदेश सभा भवनभन्दा पनि सरकारको प्राथमिकता प्रशासनिक भवन निर्माणमा देखिएको उल्लेख गरिएको छ। अर्को खबर बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 उद्धार शीर्षकमा लेखिएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको हो। काठमाडौँ छिर्ने मुख्य राजमार्गमा सधैँ दुःख, वैकल्पिक सडक निर्माणमा व्यवस्था शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। रणनीतिक महत्त्वको द्रुत मार्ग निर्माणमा अत्यधिक विलम्ब, सोचिएको छैन अन्य विकल्प। त्यसै गरी पूर्वाधार विज्ञहरूले पनि यसमा चिन्ता व्यक्त गरेका छन्। बाढी प्रभावित क्षेत्रमा सेटेलाइट मार्फत इन्टरनेट सेवा दिँदै एनसेल शीर्षकमा खबर छापिएको छ भने भोटेकोशी बाढीबाट निजी क्षेत्रमा परेको क्षतिमा विश्व बैंकले चासो राखेको बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। हंगेरीले कूटनीतिज्ञका लागि अस्वीकार मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रूसी कूटनीतिक नियोगका 10 सदस्यलाई देश छोड्न आदेश दिएको छ। विदेश मन्त्रालयले भने रूसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्ने बारे विस्तृत जानकारी गराएको छैन। उनीहरूले कति समयभित्र हंगेरी छोड्नुपर्ने हो भन्ने विषय पनि पुष्टि भएको छैन। तीन दिनको रोकपछि रूसले युक्रेनको राजधानी किएवमा पुनः क्षेप्रास्त आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको र 7 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी तथा संरचनामा क्षति पुगेको छ। युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको बताउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरेको छ। र अमेरिकाले इरानसँगको लामो समयदेखि जारी सैन्य द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका बेलामा पश्चिम एसियामा आफ्नो सैन्य तथा गुप्तचर उपस्थिति घटाउने सम्भावनाबारे अमेरिकी सैनिक र गुप्तचर अधिकारीहरूबीच अनौपचारिक छलफल शुरू भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार रक्षा तथा गुप्तचर निकायका अधिकारीहरूबीच पश्चिम एसियाका क्षेत्रीय सैन्य आधार, सैनिक संख्या र अन्य संरचना घटाउने विकल्पबारे छलफल भइरहेको हो।
0: साझा खबरमा अब खेलकुदका खबर। नेपाल भलिबल लिग एनभीएल अन्तर्गत आज 2 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण र खप्तडबीच अपराह 4 बजे सुरु हुनेछ। पहिलो खेलमा कर्णालीसँग पराजित भए पनि काठमाडौँ र मधेसलाई पराजित गर्दै अन्नपूर्ण लयमा देखिएको छ। काठमाडौँ र कर्णाली बीचको दोस्रो खेल साँझ 7 बजे हुनेछ। हिजो भएको खेलमा काठमाडौँ रेड्सले सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै दोस्रो जित हात पारेको थियो। हिजो भएको अर्को खेलमा मधेस वारियर्सले पहिलो जित निकालेको छ। नेपालले एसिसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह एको विजेता नेपालले समूह बीको उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भए पनि समूहको विजेताकै रूपमा रहेको छ। समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बीको विजेता युएईसँग खेल्ने भएको छ। र सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिएको साहसिक दौडले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिक मान्यता पाएको हो।
1: भोटिकोसी बाढी प्रभावितका लागि मनोपरामर्शको महत्व, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: बाबा।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आईबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आईबीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9816 14 16 99।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी
1: सकी छैन। यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
2: होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ। अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ। मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
1: किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने, रजस्वला सुरु भएको हुन्छ, एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गरेर त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरुन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
2: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुनसक्छ?
1: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन। दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो, मनको कुराहरू भन्न सक्यो, त्यति नै उनीहरूको पीडा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीडाहरू भन्न सक्छन्। अपाङ्गता भएका बालबालिकाको लागि चाहिँ अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
2: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
1: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सडक आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर सुरुमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौँ र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौँ।
3: मनोविद पद्मप्रसाद घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरुद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना मनोसहायक श्रमिकको माग 5 थरको पाखा बारीमा फस्टाउँदै सिउडी फल राहत लैजान रसुवाको धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रति
3: हङ्गेरीद्वारा 10 रुसी कूटनीतिक नियोगका सदस्यहरूलाई देश छोड्न आदेश। रुसले युक्रेनमा फेरि क्षेपास्त्र आक्रमण सुरु गर्यो। इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिका छलफलमा।
4: र एनबीएलमा आज 2 खेल हुने, काठमाडौँको दोस्रो जित मधेसले खप्तरलाई हरायो। नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा ओमनसँग खेल्ने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ विगतका राजनैतिक दल र नेतृत्वहरू, जसको आलोचना भइसकेपछि विभिन्न आन्दोलन र असन्तुष्टिहरू पनि बढे र नयाँ पुस्ता र नयाँ उमेर समूहका व्यक्तिले अहिलेको सरकारको नेतृत्वको बागडोल सम्हालिरहेका छन्। तर अहिले पनि नागरिकले सोचे जस्तो काम हुन नसकेका विभिन्न गुनासाहरू आइरहेका छन् भने विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ र नागरिकहरू अहिलेको नयाँ सरकारले पनि त्यस अनुसारको काम गर्न नसकेको भन्न थालेका छन्। यहाँ गृहमन्त्री सुधन गुरुङ जस्ता देखिने व्यक्ति एउटा कुनै सार्वजनिक सभा समारोहमा अगाडिपट्टि भाषण गर्नको लागि त्यहाँ मञ्चमा उभिएको जस्तो देखाइएको छ र देब्रे हात नागरिक स्तर तल मञ्चभन्दा मुनिपट्टि रहेका व्यक्तिहरूतर्फ देखाइएको छ भने गृहमन्त्री गुरुङ जस्ता देखिने व्यक्ति भाषण गर्दै केही बोलिराखेका जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, ए पुराना दल तिमीहरू सुध्रनु क्या, हामीलाई त फुर्सदै छैन।
4: हवस् प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्य र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: रसुवा बाढी अपडेट, 1366 जनाको मृत्यु, 5326 अझै बेपत्ता, लुम्बिनी प्रदेशका 248 जना अझै सम्पर्कविहीन।
0: स्थानीय तहका न्यायिक समितिमा उजुरीको चाप, फर्चोटमा ढिलाइ, अभिलेख व्यवस्थापनमा प्रश्न।
1: जेएनजी आन्दोलनमा भागेका कैदी बन्दी खोज्दै प्रहरी, बाँकेका 169 र दाङका 64 जना अझै फरार।
0: र रुपैडिया सिमानाकामा 51 ग्राम स्मेक सहित एक युवक पक्राउ, बर्दियामा बाल विवाह तथा लागु औषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घर दैलो अभियान।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुर।

0: बालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
4: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 भदौ 24 गते बुधबार, नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा केही बादल लागेको छ, पानी पर्ने सम्भावना छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम तापक्रम 31 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका तथा बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
5: भोटेकोशी बाढीमा परी मृत्यु भएका मध्येको हालसम्म 1366 जनाको शव फेला परेको छ। यस्तै 4077 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयले हिजो सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 533 पुरुष, 331 महिला तथा 502 शव आंशिक अङ्ग सहितका रहेका छन्। भेटिएका शवमध्ये हालसम्म 102 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरुष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 269 पुरुष र 329 महिला सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये 1147 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। बाढीबाट हालसम्म 9254 जना घाइतेको समेत उद्धार गरिएको छ।
4: यता रसुवाको भोटेकोशी त्रिशुली नदीमा यही भदौ 10 गते आएको भीषण बाढीबाट हालसम्म, यसलाई फेरि सुन्नुहोला, भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशमा 248 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीले प्रदेशका विभिन्न जिल्लामा ठूलो मानवीय क्षति पुर्याएपछि बेपत्ताको खोजी कार्य जारी रहे पनि मङ्गलबारसम्म उनीहरू सम्पर्कमा आउन सकेका छैनन्। लुम्बिनी प्रदेश सरकारले आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै बर्दियाका रहेका छन्। बर्दियाका 76 अझै बेपत्ता रहेको केन्द्रको विवरणमा उल्लेख छ। दाङका 54 सम्पर्कविहीन छन्। रोल्पाका 24 र बाँकेका 23 पनि अझै सम्पर्कमा आएका छैनन्। रूपन्देहीका 19 सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। त्यसै गरी पाल्पाका 9, प्युठानका 9 र नवलपरासी पश्चिमका 9 बेपत्ता रहेका छन्। अर्घाखाँचीका 8, गुल्मीका 7, कपिलवस्तुका 6 र रुकुम पूर्वका 4 पनि अझै सम्पर्कविहीन रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। बाढीपछि सबैभन्दा ठुलो सङ्ख्यामा शव नवलपरासी पश्चिममा फेला परेका र छन्। त्यहाँ अहिलेसम्म 158 शव फेला परेको विवरणमा उल्लेख गरिएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ।
5: स्थानीय तहमा नागरिकको सामान्य विवाद समाधान गर्ने उद्देश्यले गठन गरिएका न्यायिक समितिहरूमा उजुरीको चाप बढ्दै गएको देखिएको छ। बाँकीका विभिन्न पालिकाबाट प्राप्त विवरणले केही समितिले अधिकांश उजुरी फर्चोट गरे पनि कतिपयले पुराना र नयाँ मुद्दा बाँकी रहेको तथा अभिलेख व्यवस्थापनमा समेत समस्या देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 46 53 न्यायिक समितिको अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रिया सम्बन्धी व्यवस्था गरिएको छ। मेलमिलापको प्रकृतिका विवाद दर्ता भएको 3 महिनाभित्र टुङ्गो लगाउने व्यवस्था भए पनि प्राप्त विवरणले समयमै फर्चोट गर्नुपर्ने मुद्दा लामो समय बाँकी रहेको देखाउँछ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणपछि जारी गरेको प्रतिवेदनमा खजुरा गाउँपालिकामा आर्थिक वर्ष 2080-81 जिम्मेवारी सरेका 148 र आर्थिक वर्ष 2081-82 को प्राप्त 110 गरी 258 उजुरी रहेकोमा 201 फर्चोट भएको थियो। 57 उजुरी फर्चोट हुन बाँकी रहेको थियो। यस्तै अन्य पालिकाहरूमा पनि यसै गरी विवरण प्राप्त भएको छ। प्राप्त विवरण अनुसार बाँकीमा आर्थिक वर्ष 2081-82 को लेखा परीक्षण भएका पालिकाहरूमा न्यायिक समितिको कार्य सम्पादनमा केही सकारात्मक प्रगति देखिए पनि बाँकी उजुरीको व्यवस्थापन समय सीमा पालना र अभिलेख संरक्षणमा सुधार आवश्यक देखिन्छ। दैनिक नेपालगञ्जमा खबर छ।
4: गत वर्ष भदौमा भएको जेन्जी आन्दोलनका क्रममा देशभरबाट 13,000 बढी कैदीबन्दी कारागारबाट फरार भएका थिए। कारागार व्यवस्थापन विभागका अनुसार जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका 13,585 कैदीबन्दीमध्ये 9,943 आर्थिक वर्ष 2082-83 अन्त्यसम्म फिर्ता भएका थिए। गत आर्थिक वर्षको अन्त्यसम्म फरार कैदीबन्दीको सङ्ख्या 3,642 रहेको थियो। कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दी फरार भएपछि सरकारले थप सजाय नगर्ने गरी पटक पटक फर्किन अपिल गरेको थियो। कतिपय कैदीबन्दी आफै पुनः कारागार फर्किएका थिए, तर कारागारबाट फरार भई नफर्किएका कैदीबन्दीलाई प्रहरीले खोज्दै आएको छ। त्यसक्रममा देशका विभिन्न जिल्लाबाट कारागारबाट फरार कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिँदै आएको छ। जेन्दी आन्दोलनका क्रममा दाङको तुलसीपुर कारागारबाट 253 कैदीबन्दी फरार भएका थिए। तीमध्ये 188 मात्रै पुनः कारागार फर्किएका छन्। जेलर गिरबहादुर सिजवालले उनीहरूमध्ये केही आफै र केहीले प्रहरीले नियन्त्रणमा लिएर फर्काएको हो। त्यस्तै जेन्जी आन्दोलनका क्रममा बाँकेका 2 बाल सुधार गृह र 1 कारागारबाट 340 फरार भएका थिए। उनीहरूमध्ये 169 बालबन्दी तथा कैदीबन्दी 1 बित्दासम्म पनि सम्पर्कमा आएका छैनन्। बाँकेका 169 र दाङका 64 अझै फरार शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ। पश्चिम डायरीमा जेन्जी दिवस र यसको सार्थकता
6: जेनेरेसन अफ जेड जेन्जीहरूले नै त्यो असन्तुष्टि पोखेर हाम्रो शासन प्रणाली व्यवस्थाहरूमाथि प्रश्न गरेर एउटा परिवर्तनको बिगुल फुकेको दिनको रूपमा चाहिँ यसलाई लिनुपर्छ।
4: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अनकल सेवाहरू
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
7: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 8:50 साँझ 5:15 7 शनिबार र आइतबार बिहान 9 11 साँझ 3:30 6:30
8: सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
7: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
9: हो नि बहिनी, छोरीलाई 16 राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
7: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् त, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
9: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
7: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
9: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
10: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
11: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
1: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
12: रंग बहार, रंग बहार।
13: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
12: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेन्स।
1: सूचना सूचना सूचना, भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइवेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98580 27 882।
14: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Janta Cable, 5 Dashak Dekhi.
1: Yo Krishna Sar FM
2: 94 MHz Krishna Sar Jattike Tej.
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.कममा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो कुराकानी। हिजो भदौ 23 गते जेएनजी दिवस देशैभरि विभिन्न कार्यक्रम गरी सम्झना गरियो। व्यवस्था परिवर्तनका लागि भएको ठूलो आन्दोलनमा धेरै युवाहरू शहीद भएका थिए। ती जेएनजी युवाहरूको सम्झनामा एक वर्ष पुरा भएको अवसरमा पहिलो जेएनजी दिवस मनाइएको हो। कुराकानी गर्दै अधिकार कर्मी प्रकाश उपाध्याय।
4: एउटा ठुलो आन्दोलन, एउटा ठुलो नागरिकहरूको असन्तुष्टि होइन, त्यो पनि एकदम नव युवाहरूले होइन, जेनेरेसन अफ जेड जेनजीहरूले नै त्यो असन्तुष्टि पोखेर हाम्रो शासन प्रणाली व्यवस्थाहरूमाथि प्रश्न गरेर एउटा परिवर्तनको बिगुल फुकेको दिनको रूपमा चाहिँ यसलाई लिनुपर्छ जस्तो लाग्छ मलाई।
5: जस्तै यो जुन उद्देश्यले जेएनजी पुस्ताले चाहिँ यो आन्दोलन गर्यो, त्यो उद्देश्य चाहिँ पुरा भइराखेको छ अथवा केही सङ्केत यहाँले चाहिँ देखिराख्नु भएको छ?
4: त्योतिर अगाडि चाहिँ बढ्न खोजेको देखिन्छ, तर जुन स्पिडले गतिले ती कुराहरू पुरा हुनु पर्थ्यो, गतिले ती कुराहरू पुरा हुनु पर्थ्यो भन्ने चाहिँ मनोभावना थियो,

0: त्यसले जुन उद्देश्य अनुरूप चाहिँ आन्दोलन चाहिँ गरे त्यो उद्देश्य पूरा गर्नको लागि सरकार चाहिँ कसरी अगाडि बढ्नुपर्छ होला यहाँको विचारमा?
1: दुईटा कुरा हो, जेन्जीहरू भित्रको जुन नागरिक जेन्जीहरू छ होइन, केही अब जेन्जीहरूले एउटा सत्ता सरकार परिवर्तन गरे पनि होइन, फेरि नयाँ सरकार पनि आयो, जेन्जीहरूकै मनोभावनालाई हामी पुरा गर्छौँ भनेर आयो। अब नागरिक जेन्जीहरूले प्रश्न गर्न चाहिँ छोड्नु हुँदैन, नागरिक जेन्जीहरूको सक्रियता अहिले पनि सायद एकदमै आवश्यक छ। अब साना साना कुराहरूमा परिवर्तन गर्दै लगेर सेवा प्रवाहलाई हामीले परिवर्तन गर्ने हो, विशेष गरेर भ्रष्टाचारको कुरा, यो खिड्की सेवा के झ्यालमा हात छिराएर लिनुपर्ने अझै पनि सेवाहरूका कुराहरू जुन नागरिकहरूले अहिले पनि एउटा नागरिक भएको अनुभूति छ दिने गरेर उहाँहरूले गर्नुपर्छ र त्यो प्रश्न गर्न छोड्नु हुँदैन, किनभने जुन मूल्यमा उभिएर उहाँहरूले आन्दोलन गर्नुभएको थियो होइन, जुन प्रति फेरि के छ भने सबै राजनीतिक दलहरूको होइन, हिजो सत्तामा भएका, आज सत्तामा भएका वा भोलि सत्तामा आउने राजनीतिक दलहरूको कमिटमेन्ट छ, प्रतिबद्धता छ, त्यो प्रतिबद्धतामा चाहिँ जेएनजीहरूले प्रश्न गर्ने खबरदारी गर्ने काम त निरन्तर गर्नुपर्छ।
0: जस्तै केही महिना चाहिँ भइगयो होइन, अब सरकार चुनाव भएर सरकार चाहिँ गठन भएको होइन, यो बिचमा जेएनजीहरूले होइन सरकारलाई त्यस्तो चाहिँ खबरदारी गरेको होइन, सचेत आएको झकझक्याएको त्यस्तो केही चाहिँ पाउनु भएको छ यहाँले?
1: छ, प्रशस्तै जेएनजीहरूले जस्तो भनौँ न सेवा प्रवाहमा भएका ढिला सुस्तीहरू अहिलेकै पनि भर्खरै पनि होइन भनौँ न जुन उद्धारमा बाढी यत्रो रसुवामा ठुलो डिजास्टर गइसकेपछि उद्धारमा भएका कुराहरूमा उहाँहरू बोल्नु चाहिँ भएको छ, तर त्यो आवाज सीमित जेएनजीहरूमा नभएर फराकिलो धेरै जेएनजीहरूले बोल्नुपर्छ, किनभने खबरदारी गर्न छोडेको दिन, नागरिक हुन छोडेको दिन फेरि कुनै पनि प्रणालीले, कुनै पनि व्यवस्थाभित्रको प्रणालीहरूले काम गर्दैन। अब हामीलाई चाहिएको के भन्दा, हामीलाई चाहिएको चाहिँ बलियो प्रणाली र त्यो प्रणालीले सेवा प्रवाह गर्न सक्ने खालको प्रणाली चाहिँ हामीलाई चाहिएको।
0: जस्तै उनीहरूले जुन चाहिँ आवाज चाहिँ उठाइराखेका छन् होइन, त्यसमा सरकार चाहिँ कतिको सकारात्मक अथवा उनीहरूको कुरा चाहिँ स्वीकारेर अगाडि बढेको त्यसको केही संकेत?
1: त्यो यस्तो सरकारको अहिले पर्फर्मेन्सलाई जाँच्ने अझै केही समय लाग्ला होइन, लाग्ला, त्यो बाटोमा सरकारले नीतिगत परिवर्तनहरू गर्नलाई ढिलो गरेको छ, जस्तो निजामती ऐन आएको छैन, शिक्षा ऐन आएको छैन होइन, प्रहरी ऐन कानुन नै बनेको छैन, थुप्रै खालका हाम्रा हडल्सहरू छन्, कानुनी हडल्सहरू छन्, नीतिगत हडल्सहरू छन्, त्यो सरकारले गर्नुपर्ने फटाफट गर्नुपर्ने कामहरूमा पनि निकै लामो समय चाहिँ गुज्रिएको छ, सरकार आएको लामो समय भइसक्यो, त्यो पनि गुज्रिरहेको छ। अब यस्ता खालका परिवर्तनहरू गरेर विशेष गरेर सबै ठाउँमा अनलाइन सेवा पुर्याउने भनेर जुन प्रतिबद्धता गरिएको थियो ती अनलाइनहरू अझै पनि व्यवस्थित छैनन्, भएका अनलाइनहरू पनि सन्तुष्ट दिने खालका छैनन् कतिपय ठाउँहरूमा समस्याहरू, त्यो भएर ती सबै सेवाहरूमा त्यो आवाज उठाउनु पर्छ। र एउटा कुरा के हो भन्दा, कुनै पनि सत्ता सरकार कुनै पनि पावर चाहिँले प्रणालीहरूलाई जुन अपव्ययहरू राज्यका प्रणालीहरू अरू छन् तिनीहरूलाई पनि त्यत्तिकै बलियो बनाउँदै तिनीहरूले काम गर्नुपर्ने हो। कुनै पनि सरकारले म गर्छ जस्तो भनौँ न सरकारलाई नगजगजायो भने कुनै पनि सरकारले गर्छ जस्तो चाहिँ मलाई लाग्दैन।
2: अधिकार कर्मी प्रकाश उपाध्याय र शम्भु थारू। अब बाँकी समाचार। 2026 सेफ फ्युचर प्रोजेक्ट अन्तर्गत बाल विवाह न्यूनीकरण, लागू औषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा एक घर एक अध्ययन कुन हो अभियान सम्बन्धी घर दैलो जनचेतनामूलक अभियान मधुबन नगरपालिका एक स्थित पत्थर बोजी गाउँमा सफलतापूर्वक सम्पन्न भएको छ। प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र अन्य संस्थाको संयुक्त रूपमा कार्यान्वयन भइरहेको सेफ फ्युचर प्रोजेक्ट अन्तर्गत सञ्चालित उक्त अभियानमा स्थानीय सरकार, समुदाय सरकारवाला तथा सामुदायिक प्रहरीसँगको घनिष्ठ समन्वय र सहकार्यमा बालबालिका, किशोर किशोरी तथा युवाका लागि सुरक्षित संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो। पैरवी.com ले खबर लेखेको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या।

0: पाठ्यघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने छेतोपानी बग्ने समस्या, एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी, पाठ्यघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
2: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
3: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि। सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
4: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
5: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क 97-05-11-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
5: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू। हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
9: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-89-00।
10: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Janta Cable, 5 Dashak Dekhi.
1: Yo Krishna Sar FM
2: 94 MHz Krishna Sar Jatike Tej.
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नेपालगञ्जसँग जोडिएको भारतीय सीमावर्ती बजार रूपेडिया क्षेत्रमा 51 ग्राम अवैध स्मेकसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन मोहल्ला निवासी 24 वर्षीय चाँद बाबु रहेका छन्। उनी इकबालका छोरा हुन्। स्थानीय पत्रकार सन्तोष शुक्लाका अनुसार प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले उनलाई सोमबार राति पिलर नम्बर 651-2 नजिकबाट पक्राउ गरेको हो। प्रहरीले बरामद गरेको स्मेक अन्तर्राष्ट्रिय बजार मूल्य बराबर करिब 15 लाख रुपियाँ रहेको जनाइएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
4: सामाजिक सञ्जालमा राजनीतिक आलोचनाका नाममा गालीगलौज, चरित्र हत्या र व्यक्तिगत अपमान गर्ने क्रम नरोकिए त्यस्ता अभिव्यक्तिको स्क्रिनसट सङ्कलन गरेर पुस्तिका बनाई सम्बन्धित व्यक्तिको घर घरमा पठाउने चेतावनी नेपाल कम्युनिस्ट पार्टी एमाले बाँकेले दिएको छ। एमाले बाँकेका अध्यक्ष निरग गुरुङले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्नेहरूको विवरण सार्वजनिक गरेर उनीहरूको राजनीतिक तथा सामाजिक स्तरबारे नागरिकलाई मूल्याङ्कन गर्ने वातावरण बनाउने बताउनु भएको हो। त्यसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले सामाजिक सञ्जाल राजनीतिक विचार राख्ने र आलोचना गर्ने माध्यम भए पनि त्यसलाई व्यक्तिगत आक्रमणको थलो बनाउनु नहुने बताउनु भएको छ।
3: अब केही खबर संक्षेपमा। नेपालबाट निरक्षरता उन्मूलन गर्ने गरी 1.5 दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएका छन्। यता बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रारम्भिक तहका शिक्षकहरूका लागि आयोजित एकीकृत पाठ्यक्रम सम्बन्धी 3 दिने तालिम सकिएको छ। यो बर्दियाको खबर हो। यता बाढी पीडितका लागि प्रभावितहरूका लागि पुनर्स्थापना तथा राहतका लागि नेपालगञ्ज स्थित हनुमानगढी मन्दिर व्यवस्थापन समिति नेपालगञ्जले ₹11,111 सहयोग प्रदान गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका नगर क्षेत्रभित्र छाडा अवस्थामा रहेका 18 पशु चौपाया नियन्त्रणमा लिएर काँजी हाउसमा व्यवस्थापन गरेको छ। सयपत्री कला प्रतिष्ठान लम्की चुहा एक कैलालीले रक्तदान कार्यक्रममा 136 रक्तदान गरेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक वैशाख असारसम्म कृषि उत्पादक मूल्यको सूचकमा प्रारम्भिक नतिजा समेत सार्वजनिक गरेको छ।
4: यता रेडियो इजलासमा जेन्जी आन्दोलनको समीक्षा र शहीदको सपना र राज्यको दायित्वबारे बहस हुँदैछ। अहिले 7:10 8 बजेसम्म प्रसारण हुने साप्ताहिक कार्यक्रम रेडियो इजलासमा यसपटक जेन्जी आन्दोलनको 1 वर्ष, शहीदको योगदान र राज्यको दायित्वको विषयमा बहस हुँदैछ। अधिवक्ता वसन्त गौतमले सञ्चालन गर्ने कार्यक्रममा अधिकार मानव अधिकार कर्मी साहिर अन्सारीसँग विशेष अन्तर्वार्ता तथा बहस प्रस्तुत गरिनेछ। सुन्ने प्रयास गर्नुहोला।
3: यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
4: रसुवा बाढी अपडेट, 1,366 जनाको मृत्यु, 5,326 बेपत्ता। लुम्बिनी प्रदेशका 248 अझै सम्पर्कविहीन।
3: स्थानीय तहका न्यायिक समितिमा उजुरीको चाप, फर्चोटमा ढिलाइ, अभिलेख व्यवस्थापनमा प्रश्न।
4: जेन्जी आन्दोलनमा भागेका कैदी बन्दी खोज्दै प्रहरी, बाँकेका 169 र दाङका 64 अझै फरार।
3: र रुपेडिहा सिमानाकामा 51 ग्राम स्मेक सहित एक युवक पक्राउ, बर्दियामा बाल विवाह तथा लागु औषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घर दैलो अभियान। हस्त पश्चिम डारीका प्राविधिक साथी विनुसँगै रामप्रसाद र मराकेश पनि बिदा हुन्छौ। आज भदौ 24 गते बुधबार 9 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: मेगाहर्ज कृष्णसार जतिको तेज
1: बीर डेंटल
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
8: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
9: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
10: रंग बहार
11: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि।
1: हार्ट जोर्नी विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना। नेशनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हार्ट जोर्नी विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। स्थान नेशनल मल्टिकेयर हस्पिटल नेपालगंज। विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हार्ट जोर्नी विशेष नेशनल मल्टिकेयर हस्पिटल नेपालगंज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने। सम्पर्क फोन नम्बर 081531386 र 97437990।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नमस्कार, रेडियो इजलासमा म अधिवक्ता वसन्त गौतमको यहाँलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक हप्ताको बुधबार बिहान 7 बजेदेखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासमा हामी कानुन, न्याय र मानव अधिकारका विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी जेएनजी आन्दोलनको समीक्षा, सहितको सपना र राज्यको दायित्वको विषयमा बहस गर्दैछौँ। बहसको लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ अधिकार कर्मी साहिल अन्सारी। नेपाली सामाजिक र राजनीतिक इतिहासमा जेएनजीले भ्रष्टाचार, नातावाद र बेरोजगारी र कुशासन विरुद्धको बुलन्द आवाज उठाइरहेको ऐतिहासिक दिन को रूपमा भदौ 23 लिन सकिन्छ र अर्थात् भदौ 23 अहिले सरकारले जेएनजी शहीद दिवसको रूपमा पनि मनाएको छ र हिजो मात्रै हामीले जेएनजी शहीद दिवसको रूपमा मनायौँ र आन्दोलनको 1 वर्ष भइसक्दा तत्कालीन आक्रोश, शहीदको बलिदान र नागरिक अपेक्षाको कसीमा वर्तमान राज्य संस्था कहाँ छ? आन्दोलनको क्रममा बाँकेका 2 होनहार युवा सुलभ श्रेष्ठ र आयु श्रेष्ठ लगायतको आयुती र उनीहरूको परिवारको आँसुले राज्यसँग कस्तो जवाफ मागिरहेको छ? आजको रेडियो इजलासमा हामी यसै विषयमा केन्द्रित हुनेछौँ र हामीसँग हुनुहुन्छ मानवाधिकार कर्मी साहिल अन्सारी। अन्सारीजी, रेडियो इजलासमा यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद सर।
1: आराम हुनुहुन्छ?
2: एकदम आराम छ सर।
1: योभन्दा 6 महिना अगाडि जस्तो लाग्छ मलाई यहाँसँग पनि इन्टरभ्यू लिएको थियो, होइन? त्यो 6 महिनाको अवधिमा सरकार बनिसकेको थिएन, होइन? हामीले चाहिँ चुनावको माहौल थियो जस्तो लाग्छ मलाई,
2: मनोनयनको 5 दिन अगाडि
1: थियो, होइन? हामी कुराकानी गरिरहेको छौँ। अहिले अब नयाँ सरकार बनेर बहुमतको 2/3 झन्डै 2/3 सरकार पनि बनिरहेको छ। यो अवस्थामा यो हिजो मात्रै जेएनजी शहीद दिवस पनि राज्यले मनायो, होइन? सरकारले घोषणा गर्यो। यो सन्दर्भलाई चाहिँ यहाँले कसरी लिनुभएको छ? अहिले पृष्ठभूमि अलिकति बताइदिनुहोस्।
2: वास्तवमा हिजो हामीले भाद्र 23 जेएनजी शहीद स्मृति दिवस पनि हामीले मनायौँ। पहिलो त हामीले भाद्र 23 जेएनजी आन्दोलनमा शहीद हुनुभएका सम्पूर्ण शहीदहरूलाई म श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु र घाइते युवाहरूप्रति शीघ्र स्वास्थ्यको लाभको कामना गर्न चाहन्छु र तिनको स्वास्थ्य सुरक्षामा जोरदार रूपमा सरकारसँग म माग र अपिल पनि गर्न चाहन्छु र खास गरिकन भाद्र 23 को दिन कसरी आयो भन्दाखेरि, जब यो देशमा नातावाद, कृपावाद, व्यापक भ्रष्टाचार, अनियमितता, सुशासनको हत्या र गैर जिम्मेवारपन राज्यको तर्फबाट जब हुँदै गयो र युवाहरू फ्रस्ट्रेट हुँदै गए, त्यसपछिको भएको एउटा विस्फोट हो भाद्र 23। शान्तिपूर्वक आन्दोलन गर्न युवाहरू गएका थिए, माइतीघर मण्डलामा जब 9:30-10 बजेतिरको आह्वान गरिएको थियो र त्यसपछि युवाहरू माइतीघर मण्डलामा जम्मा भइसकेपछि बानेश्वरतर्फ जाँदै गर्दा बिजुली बजार कटिसकेपछि र कट्दै गर्दा जब जुन किसिमको त्यहाँ अर्कै एउटा माहौल सिर्जना भइसकेको अवस्था थियो र हाम्रा धेरै त्यो दिन मात्रै 19 युवाहरूको ज्यान गयो। भदौ 23 र 24 दुवैलाई लिने हो भने झन्डै 76 ज्यान गयो र पहिलो दिन 19 ज्यान गइसकेपछि एउटा देशमा साँझसम्म एउटा अलग माहौल चाहिँ सिर्जना भइसकेको अवस्था थियो र अर्को दिन त्यसैको एउटा उपजको रूपमा आम नागरिकहरू, जनताहरू, युवाहरू आक्रोशित भएर भदौ 24 सरकारको विरोधमा आफ्नो विरोध प्रदर्शन गर्नका निमित्त, आक्रोश पोख्नको लागि सडकमा आएको थिए। त्यसपछि माहौल अर्कै हुँदै गयो, आन्दोलन हाइजेक पनि भयो र हाइजेक भइसकेपछि यो देशमा एउटा जुन घटना नघट्नुपर्ने हो र शान्तिपूर्वक भनिएको आन्दोलन जुन किसिमले चाहिँ अलग एउटा रूप लियो र 24 जुन किसिमको विध्वंस भयो र त्यस पछाडि चाहिँ देश झन्डै मलाई लाग्छ 27 सम्म 23 गते चाहिँ आन्दोलन भएर 24 गते प्रधानमन्त्रीज्यूले राजीनामा दिनुभयो, 23 गते साझा गृहमन्त्रीज्यूले राजीनामा दिनुभयो, त्यसपछि 27 गते मलाई लाग्छ रातिको 9 बजेसम्म यो देश सरकारविहीन भएको थियो। त्यति बेला आम नागरिकहरूले राज्यको आभास कसरी गर्ने, सुरक्षा र मानवाधिकारको प्रत्याभूति कसरी गर्ने भन्ने कुरामा हामी सबै चिन्तित थियौँ। अब देशमा के हुन्छ, एउटा नवयुवाले गरेको आन्दोलन यसरी चाहिँ हाइजेक पनि भयो र जुन किसिमले राज्यको तर्फबाट पनि दमन भयो, त्यसपछि जुन किसिमको यो देशमा आन्दोलनको नाममा आन्दोलनलाई हाइजेक गरेर चाहिँ हिंसात्मक रूपमा एउटा रूप लियो, त्यो त्यो भनेको एउटा सम्झिने कुरा पनि हो अहिलेको लागि, र त्योबाट सचेत पनि हुनुपर्छ भन्ने भन्ने यो मलाई लाग्छ।
1: हजुर, जस्तो साहिलजी जस्तो जेनजीले भ्रष्टाचार, नातावाद, बेरोजगारी र कुशासनको विरुद्ध आवाज उठाए होइन, भदौ 23 आन्दोलन थियो, यहाँले भन्नुभयो भदौ 23 19 युवाहरूले चाहिँ शहादत प्राप्त गर्नुभयो, बाँकीको 2 त्यसै गरी अब 24 गते हिंसात्मक अब आगजनी, तोडफोड, सम्पत्ति, सार्वजनिक सम्पत्तिको नोक्सानी पनि भयो होइन, घर घरमा तोडफोड पनि गरियो। अब यसको चाहिँ उपलब्धि एक वर्षको अन्तरालमा अहिले नयाँ सरकार पनि गठन भइरहेछ, जसरी यो भ्रष्टाचार, नातावाद, बेरोजगारी र कुशासनको मूल मुद्दालाई लिएर आन्दोलन भएको थियो नवयुवाको, त्यो त्यसको प्रारम्भिक चरणमा सरकारको 6 महिनालाई यहाँले कसरी लिनुभएको छ?
2: वास्तवमा भन्ने हो भने भदौ 27 गते प्रधानमन्त्री सुशीला कार्कीज्यूले शपथ लिनुभयो, त्यसपछि जेनजीहरूसँग 10 सहमति गर्नुभएको थियो, जेनजीहरूसँग गरिएको 1 पनि कारण भएको छैन, र जेनजीहरूको नाममा भोट लिएर आएको यो सरकारले पनि जेनजीहरूको एउटा माग पनि सम्बोधन गरेको अवस्था छैन।
1: अब श्रोताको जानकारीको लागि मुख्य यो 10 के थिए र के प्रारम्भिक भए अथवा भएनन् अलिकति संक्षिप्तमा बताइदिनु।
2: 10 अब यो विशेष गरी यो कार्की आयोगको प्रतिवेदनको कुरा पनि थियो,
1: हजुर,
2: जेन्दी आन्दोलनको विषयमा, त्यहाँको घाइतेहरूको सुरक्षाको कुरा थियो, क्षतिपूर्तिका कुराहरू थिए, र विभिन्न किसिमका अब अनुसन्धान गर्नुपर्ने, वास्तवमा जेन्दी आन्दोलनको विषयलाई, यसको तत्त्वहरूको विषयमा जानकारी लिने, र यो जेन्जी आन्दोलन कसरी भयो, यो कसरी चाहिँ हिंसात्मक बन्दै गयो, र त्यसपछिको जुन माइतीघर मण्डलादेखि लिएर बानेश्वरसम्मको जुन एउटा घटनाक्रम छ, त्यो घटनाको विषयमा जुन गोली चल्यो, जुन निर्ममतापूर्वक जुन गोली चलेको छ, ह्याडसट मारिएको छ विद्यार्थीहरूलाई, त्यो विषयसँग लिएर र यसको विषयमा अनुसन्धानमूलक कुराहरूलाई लिएर, र वास्तवमा गोली कसले चलायो, सिंहदरबार कसले चलायो, हामी त युवाहरूले के भन्छौँ भन्दाखेरि दुइटै कुरा खोजिरहेका छौँ, भदौ 23 गते गोली कसले चलायो, 24 गते सिंहदरबार कसले चलायो, र मुख्यतया त्यो बुँदा चाहिँ कार्की आएको प्रतिवेदनमा केन्द्रित रहेको हामीले भन्छौँ, तर त्यो प्रतिवेदन पनि झन्डै मलाई लाग्छ चुनावपछि नै त्यो कार्की आयोगको प्रतिवेदन पनि आयो, तर अपूर्ण आयो। भदौ 23 बारेमा कार्की आयोगको प्रतिवेदन बोल्यो, 24 बारेमा कार्की आयोगको प्रतिवेदन साइलेन्ट भयो, के भयो त्यो त कुरा अलग जाओस्, त्यो त लिक प्रतिवेदन भयो, त्यो अहिले किनभने गभर्मेन्टको रिपोर्ट हो, गभर्मेन्टको मञ्चबाट त्यो सार्वजनिक हुनुपर्थ्यो, तर त्यो लिक भयो, लिक भइसकेपछि त्यसलाई के अरे अहिले संसदको सचिवालयमा राखिएको छ, अहिले आम नागरिकले
1: प्रश्न यो सवाल उठाइरहँदा मलाई अर्को कुरा पनि उठाउनु मन लाग्यो, जस्तो यसै सन्दर्भमा मानवाधिकार आयोगले पनि होइन एउटा चाहिँ संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्यो, अहिले मानवाधिकार कर्मीहरूले त्यसको विस्तृत चाहिँ प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर माग पनि गरिरहेछन् होइन, त्यसलाई चाहिँ कारण अब यसै सन्दर्भमा यो चाहिँ सेलेक्टेड अभियोजन प्रोसिक्युसन भयो होइन, त्यसलाई चाहिँ पूर्ण कार्यान्वयन भएन, चाहिँ दुइटै पक्षलाई यहाँले भने जस्तै 23 र 24 हिंसात्मक घटनाहरू दुवैलाई चाहिँ विस्तृत अनुसन्धान भएन भन्ने कुराहरू पनि आएछ, यसलाई चाहिँ कसरी लिनुहुन्छ?
2: वास्तवमा त्यो त गौरीबहादुर कार्कीलाई चाहिँ जब त्यो उच्च स्तरीय छानबिन आयोगको अध्यक्ष बनाइसकेपछि के अरे जिम्मेवारी दिइसकेपछि उहाँलाई, त्यति बेला नै धेरै प्रश्नचिह्नहरू खडा भएको थियो, त्यो पनि एउटा त्रुटि भयो सरकारको। त्यसपछि जब त्यो गौरीबहादुर कार्कीको त्यो प्रतिवेदन आयो, लिक प्रतिवेदन, त्यसमा पनि कतिको आधिकारिकता हो भन्ने कुराको, लिक भएको प्रतिवेदनको के आधिकारिकता भन्ने, त्यसमा जुन किसिमको आयो व्याख्या गरेर, जुन त्यसमा चाहिँ भदौ 23 बिहानदेखि लिएर साँझसम्मको गतिविधि, त्यसपछि नेपाल प्रहरीको त्यो एउटा रिपोर्ट, त्यसपछि 24 त्यो हिंसात्मक, त्यसको हिंसा, त्यो 24 विषयमा त गौरीबहादुर कार्कीको त्यो प्रतिवेदनले धेरै कुरा बोलेकै छैन। अब झन्डै झन्डै केही मानवाधिकार आयोगको प्रतिवेदनमा अलिअलि आएको छ, तर सरकारले कार्यान्वयन गरेको अवस्था छैन। त्यो गर्नु पर्यो कार्यान्वयन। जस्तै अहिले दुइटै दुवै प्रतिवेदन बाजिरहेको अवस्था छ नि त। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन एक किसिमको छ, गौरीबहादुर कार्कीको प्रतिवेदन एक किसिमको छ। त्यो दुइटै प्रतिवेदनलाई राखौँ सरकारले, अहिलेको सरकारले त्यो हिम्मत गर्न सक्नुपर्छ, होइन? दुई तिहाईको सरकार छ, त्यो अहिलेको सरकारले दुवै प्रतिवेदनलाई एक ठाउँमा राखौँ, होइन भने त्यसको विकल्प खोजौँ, अर्को कुनै त्यसको बेर विषयमा प्रतिवेदन बनाउनु पर्ने हो कि? किनभने एक वर्ष भइगयो, होइन? आज भदौ 24 हो, होइन? हिजो हामीले जेएनजी स्मृति दिवस पनि मनायौँ, आज आजको दिनलाई कुन दिवस भनेर भन्ने? हामीले आजको दिनलाई, युवा त आज पनि मारिएका छन् आजको मितिमा, आजको मितिमा देशको राष्ट्रिय सम्पदा पनि जलेको छ, सिंहदरबार जलेको छ, संसद भवन जलेको छ, अदालत जलेको छ, प्रहरी चौकीहरू जलेका छन्, राष्ट्रिय सम्पदा धरोहरहरू जलिएका छन्। आजको दिवसलाई, आजको दिनलाई कुन दिवस भनेर भन्ने? सरकारले त्यो पनि क्लियर गरिदिनु पऱ्यो नि। 23 त हामीले राज्यको पक्षबाट गोली चल्यो भनेर हामीले जेएनजी शहीद दिवस भनेर घोषणा गऱ्यौँ। 24 त झन्डै झन्डै मलाई लाग्छ 1:20 त केपीले प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसपछि यो देशमा ठुलो विध्वंस पनि मचियो, सम्पदाहरू जलिए। यो दिनलाई कुन दिन भनेर हामीले मनाउने? राज्यले क्लियर गरिदिनु पऱ्यो नि। त्यस कारणले कुन प्रतिवेदन त्यसलाई कार्यान्वयन गर्नुपर्ने हो, राज्यको तर्फबाट सरकारले जिम्मेवारीपूर्वक प्रदान गरिएको जिम्मेवारी सहितको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने हो कि राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने हो, होइन भने अर्को प्रतिवेदन पनि आवश्यक छ, पनि त्यो प्रतिवेदन बनाऊँ र दोषीले कटघरामा ल्याउँ। आज 1 बितिसक्यो, जेएनजीहरूलाई के गरियो यो सरकारले? भदौ 23 के दियो भन्दाखेरि जेएनजी शहीद दिवस भनेर ललिपप देखाइदिएपछि मात्र हुन्छ? शहीदहरूको परिवारको पीडा सरकारले बुझेको छ, राज्यले चाहिँ ती घाइते परिवारको पीडा बुझेको छ, त्यो एक थान बिदा दिएर मात्रै हुँदैन, अथवा जेएनजी शहीदको परिवारलाई एक थान समानुपातिक सांसद दिएर मात्रै हुँदैन। यो सरकारले त यो पनि एजेन्डा लिएर आएको थियो नि त आफ्नो के अरे मेनिफेस्टोमा। राजसभा सरकार, राजसभाले चाहिँ के अरे चुनावमा भोट माग्दै गर्दा जेएनजीको नाममा भोट मागेर आएको हो नि त, होइन? त्यसपछि के अरे आफ्नो घोषणापत्रमा पनि यस्ता कुराहरूलाई उल्लेख गरेको थिएन, खै त कारण भएन, त्यो कार्यान्वयन गर्न सक्नु पऱ्यो।
1: हजुर, ए यसै सन्दर्भमा कुरा गर्दा, जस्तो यहाँले कार्की आयोग र मानवाधिकार आयोगको कुरा गर्दाखेरि, होइन, कार्की आयोगकोलाई नै कतिपयले चाहिँ नस्वीकारेको, होइन, अब कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्नाले उहाँले आयोगको अध्यक्ष हुनभन्दा अगाडिको अभिव्यक्तिलाई लिएर विभिन्न टिका टप्पणी, निष्पक्ष अनुसन्धान भयो भएन, होइन, छानबिन भन्ने कुरामा पनि प्रश्न उठ्यो। र यहाँले भने जस्तै 23 मात्रै सीमित भयो, 24 पछि भएका हिंसात्मक गतिविधि र लाई चाहिँ यसमा समेटिएन भन्ने कुराहरू छ भने मानवाधिकार आयोगको पनि पूर्ण प्रतिवेदन सार्वजनिक भएको छैन भन्ने कुराहरू आइरहँदा, जसरी चाहिँ आन्दोलनको क्रममा अत्याधिक बल प्रयोगको कुराहरू छ, होइन, अब बल प्रयोगको पनि आफ्नै मानवाधिकारको दृष्टिकोणले आफ्नै सिद्धान्तहरू छन्, होइन, त्यसमा चाहिँ बल प्रयोग कस्तो कस्तो अवस्थामा गर्ने, त्यसको सिद्धान्तहरू के छन्, होइन, त्यसको पनि स्टेपहरू छ, होइन, कानुनले मानवाधिकारको दृष्टिकोणले निर्दिष्ट गरेको छ। त्यो बाहेक जसरी चाहिँ बालबालिकाहरू भनौँ न युवालाई स्कुल, कतिपय त विद्यालयको पोसाकमै पनि हामीले हत्या भएको पायौँ, यो सन्दर्भलाई हेर्दाखेरि चाहिँ यहाँले कसरी हेर्नु भएको छ? यो चाहिँ कस्तो छानबिन गरेर कसरी कारवाही हुनु पर्थ्यो र किन हुन सकिरहेको छैन होला जस्तो लाग्छ यहाँलाई?
2: राज्य कमजोर छ, अब धेरै भन्यो भने राज्यलाई विरोध गऱ्यो भने भन्ला, तर राज्य कमजोर भएर हो, सरकार कमजोर भएर हो, सरकारले यो विषयमा जिरो टलरेन्स लिनुपर्छ र अहिलेको गभर्मेन्टलाई त बिल्कुलै छुट छैन, किनभने अहिलेको गभर्मेन्ट भनेको जेनजीको नाममा भोट मागेर आएको गभर्मेन्टलाई त यो विषयमा जिरो टलरेन्स गर्नुपर्ने हो। म त्यो दिनलाई सम्झिन चाहन्छु जब साथीहरू चाहिँ माइतीघर मण्डलामा जम्मा भइसकेपछि जब नयाँ बानेश्वरतिर उहाँहरू जाँदै हुनुहुन्थ्यो र उहाँहरूले एउटा उद्घोष गर्नुभएको थियो आज हामी के गर्दैनौँ भनेर।
1: हजुर।
2: अनि त्यति बेला चाहिँ जेनजी अभियान त रक्षाबमको मैले भिडियो त्यति बेला हेरेको थिएँ, उहाँले भन्दै हुनुहुन्थ्यो आज हामी तोडफोड गर्दैनौँ, आज हामी कसैले गाली गलौज गर्दैनौँ, आज हामी फोहोर गर्दैनौँ, हामी धेरै हल्ला मचाउँदैनौँ लगायतको कुरा, हाम्रो आन्दोलन भनेको शान्तिपूर्ण हुन्छ। त्यसपछि जब भिड अगाडि बढ्दै गयो नि,
1: हजुर,
2: भिड अगाडि बढ्दै गर्दा त्यो आन्दोलन हाइजेक भइसकेको अवस्था थियो, ब्यारिकेडहरू लागिसकेको थियो। हाम्रो आन्दोलन त शान्तिपूर्वक आन्दोलन थियो नि त, हाम्रो आन्दोलन भनेको ब्यारिकेड तोड्ने, के अरे कसैको राजीनामा माग्ने या देशमा नयाँ चुनाव गराइदियो भन्ने होइन, त्यो आन्दोलनै थिएन। तर के भयो भन्दाखेरि जब ब्यारिकेडहरू तोडिँदै गयो, आँसु ग्यास प्रहार भयो, आन्दोलनको नाममा केही अराजकहरूले के गर्न खोजे भन्दाखेरि संसद भवनको पर्खाल तोड्ने प्रयास गरे, त्यहाँभित्र प्रवेश गर्ने प्रयास गरे, त्यसपछि प्रहरीले त्यहाँनिर हस्तक्षेप गर्यो, प्रहरीले त्यहाँ बल प्रयोग गर्यो, र जुन किसिमको बल प्रयोग गर्नु पर्थ्यो त्यो किसिमको बल प्रयोग नगरेर अत्यधिक चाहिँ त्यहाँ बल प्रयोग भएको हो। त्यो भनेको राज्यको त्यहाँनिर एकदम लापरवाही थियो, राज्यले के बुझेको थियो केटाकेटी त हुन् आउँछन् कराउँछन् हल्ला मचाउँछन् त्यसपछि गइहाल्छन्। पर्याप्त मात्रामा त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नभएको कारणले पनि तत्काल त्यो अवस्था चाहिँ साम्य पार्न सकिएन, र त्यसपछिको जुन किसिमको जब गोली चल्यो विद्यार्थीहरू मारिए त्यसपछिको त्यो एक एक मिनट मात्रै दृश्यहरू परिवर्तन हुँदै गए। त्यसपछि गोली कसरी चल्यो कहाँबाट चल्यो भन्ने कुरा विद्यार्थीलाई पनि थाहा भएन, विद्यार्थीहरूको हेडसट लागेको छ, भिडमा एउटालाई लागेको छ, एउटालाई कहाँ लागेको छ, त्यो यसरी चाहिँ त्यो किसिमको गोली चलेको छ कि
1: मानव
2: ताकी त्यो यस्तो लाग्छ कि प्री प्लान तरिकाले हानिएको जस्तो त्यहाँ हामीले त्यो भिडियोहरूमा हेर्न सक्छौँ। त्यो एउटा बिबिसीले निकालेको रिपोर्टमा पनि त्यो कुराहरू त्यहाँ देखिन्छ। हुन त हाम्रो प्रतिवेदन आउनुभन्दा अगाडि बिबिसीको रिपोर्ट आउँछ होइन, यो पनि धेरै ठुलो चाहिँ कस्तो भन्दाखेरि यति राज्य संयन्त्र यति कमजोर भएको छ, हाम्रो देशको सुरक्षासँग लिएको विषय र गोपनीयताको विषय इन्टरनेसनल मिडियाले चाहिँ पहिला अपलोड गर्ने अनि नेपाली चाहिँ हाम्रो उसले चाहिँ हाल्ने नहाल्ने अनि त्यसपछि हाम्रो यहाँको प्रतिवेदन नआउने, हाम्रो यहाँको राज्य संयन्त्र त्यति कमजोर भएको थियो भने त्यो पनि प्रश्नहरू उठिरहेको अवस्थामा, भनेपछि त्यो अवस्था दर्दनाक, सरकारको त्यहाँनिर के अरे राज्यको राज्य संयन्त्रको प्रहरी प्रशासनको त्यहाँनिर अलिकति भुलचुक मिस्टेक मात्र होइन ब्लान्डर मिस्टेक त्यहाँनिर भएको।
1: हजुर, अब यो प्रतिवेदनकै सन्दर्भमा कुराकानी गरौँ होइन, कार्की आयोगले दोषी देखाएका तत्कालीन प्रधानमन्त्री गृहमन्त्री लगायत केही व्यक्तिहरूमाथि मुद्दा चल्यो, भलै सर्वोच्च अदालतको आदेशले उहाँहरू छुटेर अहिले अभियोजन मुद्दा दर्ता भएको अवस्था छैन होइन। त्यसै गरी अब राष्ट्रिय मानवाधिकार आयोगले पनि वर्तमान सरकारका सांसद होइन मन्त्री कतिपय नेताहरूमाथि र अन्य माथि पनि चाहिँ कारवाहीको सिफारिस, कतिपयलाई कानुन बनाएर कतिपयलाई कारवाहीको सिफारिस गरेको छ। अब यसरी हेर्दा कार्की आएको केही चाहिँ आरोप लागेका व्यक्तिहरूमाथि पक्राउ पर्ने, मानवाधिकार आयोगको प्रतिवेदन अथवा चाहिँ कार्यान्वयन नगर्ने, यो हिसाबले हेर्दाखेरि यसलाई चाहिँ कसरी लिनुभएको छ?
2: अब यसलाई कसरी लिने भन्दाखेरि चैत 12 गते सरकार बन्यो अनि सरकार बनिसकेपछि त्यसको भोलिपल्ट बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली घरबाट पक्राउ भनेर समाचार आउँछ। भनेपछि के कसरी पक्रियो त भन्दाखेरि के अरे कार्की आएको प्रतिवेदन यसरी बोल्यो त्यही भएर चाहिँ समातिएको भन्दा, भनेपछि कार्की आएको प्रतिवेदन त साह्रो नै भएकै छैन भन्ने कुरा पनि आयो अदालतले, पछि सर्वोच्च अदालतले त्यही किसिमको चाहिँ त्यो कुरा अहिले अभियोजनमा भइरहेछ,
1: अहिले अनुसन्धान भइरहेछ भनिरहेछ, तर उहाँको चाहिँ अभियोजन भनौँ न अभियोग पत्र दर्ता भएको छैन
2: छैन
1: होइन पक्राउ गरेर अनुसन्धान गर्दै
2: गर्यो
1: त्यसपछि उहाँ छुट्नुभयो
2: हो त्यो प्रोसेसमा अहिले भनिरहेछ तर त्यो अहिले पुरै फुल्ली रजिस्टर्ड चाहिँ भएको अवस्था
1: छैन छ महिनासम्म अनुसन्धान भइरहेछ
2: पछि गृहमन्त्री रमेश लेखकलाई पनि
1: पक्राउ
2: प्रहरीले टिप्यो तर अहिले राष्ट्रिय मानवाधिकार आयोगले जुन किसिमले बोल्यो अहिले कति धेरैजना मान्यहरू अहिले संसद भवनमा ताली बजाइरहेको के अरे रमाइलो गरिरहेको 24 गतेको दिन यो सरकारले समात्न सकिरहेको छैन भनेपछि यहाँनिर कहीँ न कहीँ प्रतिशोधपन देखिएको छ म यो भन्दिनँ कि फलानो गलत या ऊ सही ऊ गलत भन्दाखेरि जी रियालिटी हो नि त्यो गरिदिनु पर्यो यदि कार्कीको प्रतिवेदनलाई समातेर केपी ओली र रमेश लेखकलाई भित्र थुन्न मिल्छ भने राष्ट्रिय मानवाधिकार आयोग संविधान प्रदत्त आयोगलाई संवैधानिक निकायले जारी गरेको प्रतिवेदनलाई चाहिँ सरकारले अहिलेको सरकारले किन कार्यान्वयन गर्न सक्दैन ठुलो प्रश्न चिन्ह छ नि यहाँ किन भन्दाखेरि किन कार्यान्वयन गर्दैन भने सफा भनौँ 24 गते जेल ब्रेक कसले गरेको जेल ब्रेक कसले गरेको
1: प्रश्न गम्भीर छ
2: गम्भीर छ अर्को कुरा के अरे सिंहदरबार अदालत तिन दिनसम्म चल्दा तत्कालीन प्रधान न्यायाधीश जुको बाइट लिने हो भने उहाँले आफै भन्नुभएको छ सर्वोच्च अदालतको प्रांगणमा उहाँले प्रकाशमान सिंह राउत प्रधान न्यायाधीशज्यू उहाँले सर्वोच्च अदालतको प्रांगणमा नै एउटा अन्तर्वार्ता दिनुभएको छ तिन दिनसम्म सिंहदरबार निभाउन कोही आएन सिंहदरबार कहाँ पर्छ
1: सिंहदरबार त जोडेकै पर्यो
2: कहाँ पर्छ
1: सर्वोच्च अदालत र
2: कहाँ पर्छ कुन जिल्लामा पर्छ
1: काठमाडौँमै पर्छ
2: कुन महानगरमा पर्छ
1: काठमाडौँ उपमहानगरपालिका
2: काठमाडौँ महानगरपालिकामा पर्छ जिम्मेवारी कसको थियो
1: त्यति बेला सरकार थिएन
2: अहिलेको प्रधानमन्त्री छ त्यो ठुलो प्रश्न चिन्ह हो यति बेला हो म कसैलाई दोष आरोप लगाउन खोजेको होइन तर जिम्मेवारीलाई यसो भनिदिएको मात्रै हो सचेत गराएको हो सचेतलाई फेरि यो सरकारले आक्रोश या विरोध नबुझोस् भन्ने मेरो आग्रह त्यस कारणले गर्दा त्यति बेला पहिला चाहिँ तिन दिनसम्म सिंहदरबार जल्दा त्यसपछि जेएनजीहरूले पनि रिक्वेस्ट गरेका हुन् कति धेरै जेएनजीहरूले ल तपाईँ प्रधानमन्त्री बन्न आइदिनुहोस् भनेपछि मोबाइल स्विच अफ भएको हो त मिस्टेक त्यसपछि यो देशमा त्यत्रो ठुलो आन्दोलन भइसकेको छ रक्तमय भइसकेको छ यो देश 24 गते विध्वंस भइसकेको छ हिंसात्मक भइसकेको छ देशका के अरे तमाम तपाईँको के अरे कारागारहरूबाट कैदी भागिएका छन् जेल ब्रेक भएको छ कति धेरै कार्यकर्ताहरू हामी फुलमाला लिएर स्वागत पनि नखु कारागार पुगिसक्यो भन्ने पनि आछ होइन अहिलेको हाम्रो के एकजना मान्ने के अरे भइसक्नु भएको छ अहिले पहिला चाहिँ कुन टेलिभिजनमा हुन्थ्यो राजीव खत्री भन्ने उहाँले के भन्नु भन्दाखेरि बालनले फोन उठाएनन् कि हर्क साम्पाङले पनि मानेन समथिङ यस्तै कुरा लेख्नुभयो अब रविलाई यो देश गरौँ भनेर अनि त्यसपछि के अरे एकजना मान्यज्यूको अहिले पनि मान्यज्यू हुनुहुन्छ उहाँ ज्वाला सङ्ग्रौला उहाँले के कमेन्ट लेख्नुहुन्छ हामी नखो कारागार पुगिसक्यौँ यस्तो किसिमको पनि हुन्छ सबै व्यक्ति आफूले राज्य भनेर बुझ्ने राज्यको संरचनाको आफ्नो किसिमको सुरक्षा कमान्डिङ हुन्छ सुरक्षाको एउटा प्लान हुन्छ त्यो प्लानलाई ककसले चाहिँ त्यहाँ ब्रेक गर्न खोज्यो ककसले चाहिँ सिस्टमलाई हाइजेक गर्न खोज्यो ककसले आन्दोलनलाई हाइजेक गर्न खोज्यो जेनजेन्टको नाममा 23 गतेको कुरा गर्ने हो भने अहिलेको हाम्रो गृहमन्त्री अहिलेको गृहमन्त्रीज्यूले को बाइट लिने हो भने उहाँको कुरा सुन्ने हो भने अनलाइन खबरमा उहाँले भन्नुभएको छ अनलाइन खबरको एकजना मिडियाकर्ताले सोच्नु भएको छ तपाईँ यो आन्दोलनको आयोजक हो भने भन्नु होइन वी आर ओन्ली भलेन्टियर भनेर भन्नुभएको छ उहाँले हामी स्वयंसेवा गर्न आएको छौँ अनि वास्तविक जेएनजी सरकारले चिन्ने कि नचिन्ने जसले साँच्चीकै त्यो आन्दोलनमा माइतीघर मण्डलामा 9 बजेदेखि जुटेर साँझसम्म ऊ आन्दोलनमा होमिएको छ सरकारले उसलाई चिन्ने कि नचिन्ने अनि पानी बाँड्न गाउँ अनि त्यसपछि त्यसपछि के अरे उहाँ चाहिँ रियल चाहिँ जेन्जी भनेर उपस्थित हुने। सरकारको कमी कमजोरी त्यति बेला पनि सरकारको कमी कमजोरी भयो, त्यति बेला चाहिँ जुन भदौ 23 देखि र 24 आधा दिनसम्म राज्यको संयन्त्र कमजोर भएको हो। त्यो दिन हुन त कसरी कमजोर हुन्थेन, प्रहरी चौकीहरू लुट्न थालिएको थियो, प्रहरीलाई बेबस बनाइएको थियो, त्यसपछि बल्ल तल्ल 9 बजे सेनाको सम्बोधन आएको थियो, त्यसपछि के थाहा सेना कहाँ हुनुहुन्थ्यो, त्यो पनि प्रश्न चिन्ह, धेरै प्रश्नै प्रश्नले भरिएको यो भदौ 23 र 24 छ। कसलाई दोष दिउँ, कसलाई चाहिँ फुलमाला लगाएर स्वागत गर्ने हो, हामी आफै अहिलेसम्म कन्फ्युज छौँ। किन कन्फ्युज छौँ भन्दाखेरि, किनभने राज्यले, सरकारले, राज्यको संयन्त्रले अहिलेसम्म भनेको छैन कि गोली कसले चलायो, सिंहदरबार कसले चलायो। त्यस कारणले अहिलेसम्म हामी केमा छौँ भन्दा प्रश्नै प्रश्नले
1: तत्कालीन सरकारले भन्छ हामीले गोली चलाउने आदेश दिएका थिएनौँ, कसले कसरी चल्यो हामी थाहा छैन, अनभिज्ञता
2: अनभिज्ञ छौँ। काठमाडौँ के अरे जिल्ला प्रशासन किनभने त्यो सिडिओको हातमा हुन्छ उहाँले भन्नुभयो, त्यसपछि गृहमन्त्रीजीले प्रधानमन्त्रीजीले भन्नुहुन्छ प्रधान के अरे गोली हान गोली चलाउने आदेश या गोली चलाऊ भनेर आदेश है, प्रधानमन्त्रीले दिन मिल्दैन होइन, भनेपछि प्रश्नै प्रश्न चिन्हले खडा गरिएको एउटा यो अहिले भइसकेको अवस्था छ। जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्
1: होइन,
2: तर गोली चल्ने कुराहरूदेखि लिएर त यो त गृहमन्त्री त जिम्मेवार हुनैपर्छ हेर्नुहोस् होइन, एउटा देशको होम मिनिस्टर चाहिँ जिम्मेवारी लिनुपर्छ कसरी के भयो भन्ने कुरामा त इन्भेस्टिगेटिभ काम त गर्नुपर्छ। अहिले जस्तै गोली चलाउने गृहमन्त्रीको काम होइन भने भने त अहिले त कप्तानगञ्जमा गोली चल्यो त, अहिलेको गृहमन्त्रीले पन्छिन मिल्छ त, मिल्दैन। हिजो भर्खर गृहमन्त्रीजीले भन्नुभएको छ अब गोली चल्दैन भनेर, भनेपछि कप्तानगञ्जमा गोली चल्यो त, अहिलेको गृहमन्त्री जिम्मा लिनु पऱ्यो नि त। यदि साँच्चीकै रमेश लेखकलाई जिम्मेवारी ठहराउने हो भने अहिलेको गृहमन्त्रीले पनि यो विषयमा जिम्मेवारी ठहरनु लिनुपर्छ, किनभने एकले अर्कालाई दोष दिने काम, एकले अर्कालाई चाहिँ दोषारोपण गर्ने काम या एकले अर्कालाई फुलमाला गर्ने काम यो हुन सक्दैन के, यो रियालिटी चाहिँ स्वीकार्नु पर्छ, जिम्मेवारी त गृहमन्त्री लिनुपर्छ, त्यति बेला रमेश लेखकले पनि लिनुपर्छ।
1: को हो हैन चेन अफ कमान्ड कहाँसम्म छ,
2: त्यति बेलाको चेन अफ कमान्ड यदि प्रहरी प्रशासन सशस्त्र नेपाल प्रहरीको जिम्मेवारी त्यति बेला रमेश लेखकको हो भने
1: त्यहाँसम्म पुग्छ भने कारवाहीको दायरामा हुनु पर्यो,
2: आउनु पर्यो कारवाहीको दायरामा आउनु पर्यो। र कप्तानगञ्जमा जुन किसिमको घटना भयो त्यही किसिमको जिम्मेवारी पनि
1: हजुर। अब यो चाहिँ आयोगले गरेको अनुसन्धानको विषयलाई पनि लिगौँ होइन, बाँकेमा पनि थुप्रै चाहिँ दनझनको क्षति भयो होइन, अब बाल सुधार गृह नौबस्ताकोमा अन्यत्रका कारागारका कैदी बन्दीहरू एकदम मजाले भाग्दाखेरि होइन यहाँकोलाई चाहिँ भाग्न खोजे भनेर 5 किशोरहरूको मृत्यु भयो होइन, त्यस्तै गरी दनझनको पनि क्षति भयो। र अनुसन्धान गर्ने कार्की आयोग भन्नुहोस्, मानव अधिकार आयोग भन्नुहोस्, कतिको यो चाहिँ तपाईँ यहीँ बाँकेवासी जेन्जी पनि हुनुहुन्छ युवा होइन, कतिको यो अनुसन्धान पनि फेयरलाई सबैलाई समेटेर सबै घटनाहरूलाई कतिको विस्तृत अनुसन्धान भए जस्तो लाग्छ त यहाँलाई?
2: धेरै विस्तृत त गरे जस्तो त मलाई लाग्दैन, हामी आफै के अरे जेन्जी हौँ, यो विषयमा सुरुदेखि त्यो डे फर्स्टदेखि आजसम्म यो विषयमा बोलिरहेका छौँ, कहीँ हामीलाई कोही मानव अधिकार आयोगले केही एउटा प्रश्न पनि गर्न आएन न, यहाँको त्यो कार्की आयोगको प्रतिवेदनमा खटिनुभएका जिम्मेवार व्यक्तिहरूले हामीलाई एउटा प्रश्न पनि गर्नु भएन, मानव अधिकार आयोगले यो विषयमा हामीलाई एउटा प्रश्न पनि गरेन, भनेपछि हामी उहाँहरू कति चाहिँ विस्तृत रूपमा बनाउनु भएको छ भन्ने कुरा त नागरिक स्तरबाट त्यो कुराहरू आउनु पर्थ्यो नि त।
1: साहिल अन्सारी बसन्त गौतमलाई सोधी सोधेन भन्ने भन्दा पनि घटनाको फिल्डमा आएर विस्तृत अनुसन्धान गरे कि गरेन भन्ने कुरा महत्त्वपूर्ण होला नि त, त्यो हिसाबले
2: घटनास्थलको त त्यस्तो खासै ठुलो एकदमै विस्तृत रूपमा छलफल गरेर अध्ययन गरेर स्टडी गरेर गरे जस्तो त मलाई लाग्दैन।
1: तर हामीले बुझेअनुसार नौबस्तामा पनि विस्तृत रूपमा गएर त्यहाँ चाहिँ कार्की आएको अनुसन्धानमा आएन होइन, त्यस्तै गरेर यो बाँकी लगायतका जुन जुन ठाउँमा चाहिँ विस्तृत बढी घटनाहरू भएको थिए त्यसको चाहिँ डिटेल्स नगरेर एउटा प्रतिनिधिमूलक काठमाडौँ केन्द्रित चाहिँ अनुसन्धान भयो,
2: बढी त राजधानी केन्द्रित नै भयो,
1: राजधानी केन्द्रित भयो, त्यसमा चाहिँ त्यसमा पनि विस्तृत तरिकाले भएन, भलै राष्ट्रिय मानवाधिकार आयोगको विस्तृत प्रतिवेदन आएको छैन होइन, मुख्य अंश भनेर बाहिर ल्याइएको छ, त्यसमा पनि भर्खरै मानवाधिकार कर्मीहरूले चाहिँ त्यो कारण सार्वजनिक हुनुपर्छ भनेर ज्ञापन पत्र पनि मलाई लाग्छ 15-20 अगाडि एउटा आयोगमालाई चाहिँ बुझाएको पनि अवस्था छ। यस हिसाबले हेर्दा अब जति पनि यो घटनाहरू घटे त्यसको चाहिँ निष्पक्ष अनुसन्धान गरेर दोषीलाई उनीहरूले गरेको अपराधको मात्रा अनुसार सजाय हुन सकेन भने फेरि पनि कानुनी शासन दण्डहीनताको कुरा त फेरि पनि उठिरहन्छ होइन। यसलाई चाहिँ कसरी लिनुभएको छ?
2: यो कस्तो भन्दाखेरि यदि राज्य संयन्त्र कमजोर भयो या संवैधानिक निकायहरू कमजोर भयो भने के हुन्छ भन्दाखेरि जसरी अहिले 24 गते जुन किसिमको हिंसात्मक र विध्वंसपन मचियो यसले यस्तै घटना चाहिँ यदि साँच्चिकै सत्य तथ्य छानबिन भएन भने राज्यले आफै के एउटा के नजिर पैदा गरिदिन्छ भन्दाखेरि आन्दोलन भएपछि त सिंहदरबार जलाउन पाइन्छ, आन्दोलन भएपछि त राज्यका सम्पदाहरू चाहिँ जलाउन मिल्छ भनेर चाहिँ राज्यले आफै चाहिँ नजिर पैदा नगरोस् भन्ने मेरो
1: भनेपछि दण्डहीनता को संस्कृति संस्थागत नहोस्, अपराधको नाममा आन्दोलनको नाममा जे पनि गर्न पाइन्छ,
2: आन्दोलनको नाममा जे गर्न
1: भन्ने कुरा चाहिँ नजिर स्थापित नहोस्,
2: शान्तिपूर्ण आन्दोलन गर्नका निमित्त त हामीलाई फन्डामेन्टल राइट्स नै संविधानले दिएको छ, तर आन्दोलनको नाममा जुन किसिमको हिंसात्मक गतिविधि गर्न भएन, राज्यको
1: संयन्त्रको
2: राज्यले कस्तो हुन्छ भन्दाखेरि हामीले आन्दोलन गर्दै गर्दा शान्तिपूर्वक आन्दोलन गर्ने हो, जब हिंसा फैल्छ जब राज्यको सम्पदाहरू तोडफोड हुन्छ प्रहरी के हेरेर बस्छ? प्रहरीले बल प्रयोग गर्छ। हामी एज अ ह्युमन राइट्स डिफेन्डरको रूपमा कुरा गर्दै गर्दा यो कुरा पनि बुझ्नुपर्छ क्या, राज्यले सरकारले बल प्रयोग गर्छ, कतिसम्म प्रयोग गर्ने हो गर्ने होइन त्यो प्रहरीले त्यो कुरा बुझ्नुपर्छ। बल प्रयोग गर्नुको नाममा अत्यधिक चाहिँ पनि गर्न भएन
1: भनेपछि यसरी बुझौँ होइन साहिलजी, जस्तो आन्दोलन गर्ने अधिकार अधिकारका लागि होइन आफ्नो नागरिकको अधिकारका लागि आन्दोलन गर्न पनि चाहिँ त्यो चाहिँ अधिकारकै कुरा हो होइन। अब त्यसलाई चाहिँ विद्रोहको अधिकार पनि युएनले पनि स्थापित गरेको कुराहरू भयो र आन्दोलन शान्तिपूर्ण हुनुपर्छ होइन, कहिले कतिपय अवस्थामा त्यो हिंसात्मक अथवा उग्र रूप लिएको अवस्था पनि राज्य अभिभावक हो संयमित हुनुपर्छ र बल प्रयोगको सिद्धान्त अनुसार होइन स्टेप अनुसार त्यो गर्नुपर्छ दुइटै होइन। आन्दोलनकर्ताले पनि हिंसालाई प्रशय दिनु भएन
2: र
1: राज्यले पनि के त भन्दा बल प्रयोगको सिद्धान्त अनुसार होइन अत्याधिक कम एकदम कम से कम क्षति हुने गरी होइन नागरिकको जीवन र जनजनको क्षति कम गर्नका लागि अथवा बचाउनका लागि चाहिँ गर्नु पर्यो भन्ने सिद्धान्त हो। यो चाहिँ कतिको प्रयोग भइरहेको पाउनु भएको छ त यो सिद्धान्त?
2: यो त एकदमै
1: आन्दोलनकारीको स्वरूप र राज्यको स्वरूप कस्तो देख्नु भएको छ त विगत आन्दोलन?
2: यो दुइटै कस्तो हो भन्दाखेरि दुइटैमा कमी कमजोरी पाइएको छ।
1: हजुर,
2: जस्तै आन्दोलनकर्ताको जुन किसिमको अब स्वरूप छ, आन्दोलनकर्ताले पनि के गर्छ भन्दाखेरि उसँग 50 जना 100 जना 200 500 मान्छे जम्मा भइसकेपछि उसले त अब जे गर्दै पनि हुन्छ होइन। हामी पनि धेरै आन्दोलनको एज अ लिडर भएर हामीले आन्दोलन गऱ्यौँ, तर हामीले कहिले पनि सार्वजनिक सम्पत्ति तोडफोड गर्ने काम या चाहिँ कसैलाई पनि हानि हुने काम चाहिँ हामीले कहिले पनि गरेनौँ होइन। हामीले त्यो कुरा बुझ्छौँ, तर कति धेरै मान्छेहरूमा कस्तो किसिमको मानसिकता हुन्छ, 500 हजार मान्छे जम्मा भइसकेपछि त अब सर्वेसर्वा हामी नै हौँ, अब जे पनि गरिदिएपछि
1: हुन्छ
2: भन्ने एउटा मान्छेको एउटा सोच त्यहाँ हुन्छ। र अस्ति थुप्रै किसिमका आन्दोलनहरू मधेसमा आन्दोलन भए होइन, मान्छेहरूले के गरे आन्दोलनको नाममा थुप्रै सार्वजनिक सम्पत्तिहरू घरहरू आगजनी गर्न पुगे होइन, त्यसपछि प्रहरीले त्यहाँ बल प्रयोग गर्यो होइन, प्रयोग बलको नाममा अत्यधिक पनि बल प्रयोग भयो भनेपछि दुइटै पाइएको छ, दुइटैमा चाहिँ कमी
1: सुधार हुनुपर्ने
2: सुधार गर्नुपर्ने
1: आन्दोलनकारी पनि होइन। अब चाहिँ हिंसा गतिविधि गर्न भयो
2: जहाँसम्म मलाई के लाग्छ भन्दाखेरि शान्तिपूर्ण रूपमा आन्दोलन गर्नका लागि अस्ति पनि हाम्रो के अरे 12 को 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भइसकेपछि हामीले पनि एक एक दिन नेपालगञ्जको बिपी चोक धम्बुजी मा पुष्पलाल चोक गणेशमान चोक एक एक दिनमा 4-4 5-5 6-6 वटा चाहिँ कार्यक्रम भएको छ होइन विरोध प्रदर्शन भएको छ, तर पनि शान्तिपूर्वक आन्दोलन गर्न भने हामीले जानकारी दिइसकेपछि प्रहरी प्रशासनले हामीलाई आफ्नो सुरक्षा दिनुभएको छ।
1: हजुर, त्यो कुरालाई एप्रिसिएट गर्नुपर्छ। जस्तो साहिलजी, जस्तो यसलाई पनि, जस्तो जति पनि जायज मागहरू छन् ती पनि समयमै सम्बोधन नगरेका कारणले पनि हिंसात्मक रूप लिन्छ,
2: बिल्कुल
1: त्यो पनि एउटा कारण हुन सक्छ।
2: हो हो,
1: हिंसा गरेपछि हुन्छ भन्ने कुराको गलत नजिर बसेका कारणले
2: नजिर हो, मैले भने गलत नजिर बसेकै कारणले गर्दा अब अर्को फेरि आन्दोलन भएपछि सिंहदरबार जल्न सक्छ होला
1: भनेपछि यसलाई
2: नजिर बस्यो त।
1: जायज माग राज्यले पनि समयमै बुझ्नु पर्यो होइन, र हिंसा गरेपछि माग पुरा हुन्छ, राजनीतिक स्थायी के अरे राजनीतिक चाहिँ फाइदा हुन्छ भनेर त्यो गलत नजिरलाई पनि लिन भएन
2: हो एकदम,
1: र राज्यले पनि अत्याधिक बल प्रयोग गर्ने होइन कि नियम कानुन र मानवाधिकारको सिद्धान्त अनुसार चाहिँ
2: दुईटैले कुरा बुझ्नु पर्यो,
1: सिद्धान्त अनुसारको बल प्रयोग गर्नुपर्छ।
2: सरकारले पनि बल प्रयोगको सिद्धान्तलाई चाहिँ बुझेर चाहिँ सरकारले बल प्रयोग गर्नु पर्यो। दोस्रो कुरा चाहिँ आन्दोलनकर्ताले पनि आन्दोलनको नाममा जे पनि गर्न मिल्छ भन्ने काम,
1: जे पनि छुट हुन्छ भन्ने
2: त्यो गर्न गलत बुझाइ चाहिँ हुनु हुँदैन। एउटा परिधिभित्र रहेर शान्तिपूर्वक रूपमा आफ्नो माग चाहिँ राख्न पाउँछ, संविधानले त्यो कुरा ग्यारेन्टी गरेको छ, त्यो कुरालाई लिएर अगाडि बढ्ने हो, न कि अब आन्दोलनको नाममा हामीले जे पनि गर्न मिल्छ तोडफोड गर्ने हो कि आगजनी गर्ने हो कि त्यो गर्ने काम चाहिँ गर्नु हुँदैन, त्योमा कसैलाई पनि त्यो किसिमकोमा छुट छैन
1: छैन। आदरणीय श्रोताहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो इजलास कार्यक्रम, र आजको रेडियो इजलास कार्यक्रममा हामी जेएनजी आन्दोलनको समीक्षा, सहितको सपना र राज्यको दायित्वको विषयमा बहस गर्दैछौँ, र बहसमा हुनुहुन्छ अधिकार कर्मी साहिल अन्सारी, र साथमा छु म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम। साहिलजी, अब हामी निष्कर्षतर्फ लागौँ होला होइन, अब यो जेएनजी आन्दोलनको एक वर्ष भइरहँदा जसरी मैले फेरि कुरा उठाएँ भ्रष्टाचार, नातावाद, बेरोजगारी र कुशासनको विरुद्ध बुलन्द आवाज उठाएर नागरिकले ठुलो अपेक्षाका साथ अहिले बहुमत दुई तिहाईको सरकारलाई प्रचण्ड बहुमत दिएका छन् होइन,

0: अहिले गर्नु भएको छैन भनेपछि तर पनि
1: हजुर
0: तर पनि म के भन्न चाहन्छु भन्दाखेरि अब यो सरकार आएको त झन्डै झन्डै मलाई लाग्छ पाँच महिना
1: बितेर छ महिना लाग्यो
0: छाटो महिनामा प्रवेश गरिसकेको छ के अरे केही कुराहरू सिस्टममा आउँदै होला भन्ने कुराहरू आइरहेको छ हामी त्यत्रो हेर्दा हेर्दा हेर्दा हेर्दा आउँदै गर्दा पाँच छ महिनालाई चाहिँ पुरै एकदमै चाहिँ
1: उसको होइन
0: होइन भन्ने कुरा चाहिँ हामी त्यो बुझ्नु पर्यो हामीले त्यो बुझिरहेका छौँ
1: तर अब सुरुवाती हुन्छ नि लक्षण लाइक कसरी हेर्नु भएको छ
0: लक्षण त अब त्यो लक्षण भन्नुपर्दा कस्तो भयो भन्दाखेरि विधिको शासनमा छैन
1: हजुर
0: सिस्टममा छैन सिस्टममा आउनु पर्यो हरेक चिज कन्स्टिट्युसनल हुनु पर्यो
1: हुन पर्यो होइन र ड्यू प्रोसेसको कुराहरू पनि
0: प्रोसेसको कुराहरू छ जनतासँग फेस गर्ने कुराहरू महत्त्वपूर्ण राख्छ अहिले त्यो सरकारले अलिकति बुझिदिनु पर्यो संसदीय मर्यादा चाहिँ बुझिदिनु पर्यो
1: तपाईँले यो कुरा उठिरहँदा जस्तो जनताले प्रश्न गर्ने होइन त्यो जनताप्रति संसदप्रति जवाफदेही हुने होइन कुरामा चाहिँ कतिको यो सरकार चाहिँ यो कुरामा चाहिँ प्रश्न पनि उठिरहेछ अब एउटा युवाको हिसाबले जेन्सीको हिसाबले यसलाई चाहिँ कसरी लिनुहुन्छ जवाफदेही
0: मैले एक ठाउँमा बोलेको थिएँ प्रधानमन्त्रीजी त्यो संसदमा आउनुपर्छ सम्बोधन गर्नुपर्छ भनेको थियो मलाई कति धेरैजनाले मलाई के भन्नु भन्दाखेरि 35 वर्षसम्म नेताहरू भाषण गरे अब अहिले पनि भाषणै सुन्ने हो भनेपछि यो कस्तो खालको कुरा हो कि 35 वर्षसम्म नेताले के गरे अब बालेन प्रधानमन्त्री भइसकेपछि बालेनजीले अनि के अरे होइन प्रधानमन्त्रीजी हाम्रो प्रधानमन्त्रीजीले बोल्नुहुन्न अनि मैले के भन्न खोजेको हाम्रो प्रधानमन्त्री त्यो उहाँ बालेन साहब त हाम्रो पनि प्रधानमन्त्री हुनुहुन्छ अनि उहाँले के भन्नु हाम्रो प्रधानमन्त्रीजीले चाहिँ बोल्नुहुन्न हाम्रो प्रधानमन्त्रीजीले काम गर्नुहुन्छ त्यसो भए त्यो काम के हुन्छ अनि के गर्नुहुन्छ त प्रधानमन्त्रीजीले बिहान उठिसकेपछि साँझसम्म त्यो पनि भनिदिनु पऱ्यो भनेपछि यो त कुरा एउटा हास्य कुरा भयो तर कुरा के हो भनेपछि प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन गर्नु पऱ्यो नियमित रूपमा संसदभित्र आउनु पऱ्यो संसदभित्र धेरै कानुनहरू टेबल भएका होलान् धेरै महत्त्वपूर्ण प्रश्नहरू उठिरहेको अवस्था छ धेरै कानुनहरू बनाउनु पर्ने छ धेरै नियमावली बनाउनु पर्ने होला जेन्जीसँग सम्बन्धित थुप्रै कुराहरू सम्बोधन गर्नुपर्ने होला देश के अरे भदौ 23 र 24 बजे देशका विभिन्न सम्पदाहरू जलेर नष्ट भएका छन् खरानी भएका छन् थुप्रै कामहरू गर्नुपर्ने होला जनताका मागहरू थुप्रै छ किनभने अहिलेको गभर्मेन्ट कस्तो छ भन्दाखेरि जनताको हाई एक्सपेक्टेसन छ किन हाई एक्सपेक्टेसन छ र यो सरकारलाई छुट पनि छैन किनभने भन्दाखेरि झन्डै दुई तिहाई बहुमत पाएको सरकार हो भन्ने कुरा यदि स्पष्ट रूपमा जनतालाई त्यो कुरा बेला बेलामा सम्बोधन गर्नु पर्यो अहिलेको मन्त्रीज्यूहरूले त्यो किसिमको चाहिँ जनतालाई स्पष्ट गराइदिनु पर्यो हुन त हामीले त्यो कुरा बुझ्छौँ हामी म त के भन्छु भन्दाखेरि हामीले सरकारको आलोचना गर्न पाउनुपर्छ प्रश्न गर्न पर्ने हो जहाँ प्रश्न मर्छ त्यहाँ लोकतन्त्रको सिस्टम
1: बस्छ
0: होइन प्रश्न मर्यो भने चाहिँ लोकतन्त्र रहँदैन होइन त्यस कारणले गर्दाखेरि प्रश्न मर्नु हुँदैन लोकतन्त्रमा प्रश्न चाहिँ भइराख्नुपर्छ सरकारलाई बेला बेलामा झस्काइराख्नुपर्छ हामीले जेन्जी आन्दोलनको क्रमशः घटनाक्रमलाई लिएर अहिलेसम्म कुनै ठाउँमा हाम्रो प्रधानमन्त्रीज्यूसँग हामीले के अरे विमति पनि छ होइन भदौ 23 गतिको श्रृङ्खला हेर्ने हो भने हाम्रो अहिलेको प्रधानमन्त्रीज्यूसँग हाम्रो धेरै ठाउँमा विमति पनि छ धेरै ठाउँमा उहाँको हामी आलोचना पनि गर्छौँ तर हाम्रो देशको हाम्रो प्रधानमन्त्रीज्यू हामीले विश्वास पनि गर्छौँ उहाँलाई होइन उहाँले विश्वास पनि गर्छ किनभने हाम्रो उहाँ भनेको हाम्रो अभिभावकीय भूमिका हो होइन गृहमन्त्रीज्यू पानी बाँडेर आउनुभएको गृहमन्त्रीज्यू हुनुहुन्छ उहाँको त्यो घटनासँग हाम्रो धेरै कुराहरूमा आक्रोश र आलोचना छ तर उहाँ अहिले देशको गृहमन्त्री हुनुहुन्छ उहाँ हामी सबैको गृहमन्त्री हो भनेपछि हामीले उहाँलाई प्रश्न गर्न पाउने कि नपाउने अहिलेको हाम्रो प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न पाउने कि नपाउने अहिले प्रधानमन्त्रीज्यूलाई गृहमन्त्रीलाई प्रश्न गरिसकेपछि हामीलाई दुनियाँभरिको चाहिँ फेसबुकमा चाहिँ गाली गलौज अपशब्द अश्लील शब्द प्रयोग गरेर चाहिँ दुनियाँको के अरे कमेन्टमा झुन्डिना मान्छे आउँछन् मान्छेले त्यहाँ गाली गर्छन् भनेपछि ती कस्तो सोच भएका मान्छे हुन् कस्तो सोच बोकेर कस्तो मानसिकता बोकेर आएको मान्छेहरू हुन् त्यो कुरा बुझ्दैन कि डेमोक्रेसीमा के अरे त्यसको अक्सिजन अफ डेमोक्रेसी भनेको प्रश्न हो, सूचना माग गर्नु हो, होइन बोल्न पाउने हो, यही के अरे हामी यही कुराको लागि यही बोल्न पाउनुपर्छ। हामीले हाम्रो प्रधानमन्त्रीले गीत पनि बनाउनु भएको नि मलाई बोल्न दे सरकार भनेर आज

0: मित्ते हिजो बोल्न नपाएर यो 2324 को विस्फोट भयो भनेपछि अहिले पनि नागरिकको मुख थुत्ने हो मिडियाको मुख थुतेर राख्ने हो भने भोलि यस्तो भदौ 2324 गते फेरि पनि आउन सक्छ नआउला भन्न सकिँदैन त्यस कारणले गर्दा अहिलेको प्रधानमन्त्रीज्यूले संसदलाई विशेष सम्बोधन गरिराख्नुपर्छ बेला बेलामा नागरिकलाई त्यो कुराको आवाज दिलाउनु पर्यो अस्ति कप्तानगञ्जमा घटना घट्यो प्रधानमन्त्रीज्यूको पछि सम्बोधन आयो नि त्यो सम्बोधनपछि माहौल कति शान्त भएको होइन
1: जनप्रतिनिधिले उठाएको नागरिकले उठाएको प्रश्नको सम्बोधन गर्नुपर्छ
0: सम्बोधन बेला बेलामा संसदमा हाम्रो प्रधानमन्त्रीज्यू संसदमा जानुहुन्न प्राय संसदमा गइराख्नु पर्यो टाइम टाइममा बेला बेलामा कुनै कुनै दिन प्रधानमन्त्रीज्यू संसदमा आउनु भएन भन्ने मात्रै खबर सुन्न मिलोस् तर हिजोको दिनमा हामीले त्यही केपी ओली प्रचण्ड देउवालाई भन्थ्यौँ ए उहाँ त के अरे संसदमै जानुहुन्न मन्त्रीहरू संसदभित्रै जानुहुन्न भनेपछि अहिले त्यो कुरालाई गलत ट्रेन्डलाई अहिले सही ट्र्याकमा ल्याइदिनु पऱ्यो नि त हाम्रो प्रधानमन्त्रीजी त सधैँ संसदमा जानुहुन्छ हाम्रो मन्त्रीहरू त सधैँ संसदमा जानुहुन्छ संसद के हो त संसद भनेको त कानुन बनाएको सर्वोच्च निकाय हो होइन जनप्रतिनिधिहरूको सर्वोच्च निकाय हो भन्ने कुरा बुझ्नु पर्यो नि
1: सरकार बनाउने त्यहीँबाट सरकार बनाउँछ
0: त्यहीँबाट सरकार बनाउने त्यहीँबाट कानुन बनाउने त्यहीँबाट सारा जिम्मेवारी प्रदान गर्ने हो नि त्यहीँभित्र नगएर त्योभन्दा ठुलो काम के हुनसक्छ
1: हजुर साहिलजी जस्तो अब हामी अन्तिममा आइपुगेका छौँ जस्तो अब जेएनजीले उठाएको मुद्दामै भनौँ न भ्रष्टाचारको कुरा नातावाद र सुशासनको पक्षले हेर्दाखेरि तपाईँको सेवाको गुणस्तर हामी बाँकीमा छौँ होइन यहाँको कार्यालयहरूले आम नागरिकले त सरकारी कार्यालयबाट कस्तो खालको सुविधा पाइरहेछ त्यसले सरकारको कसरी चलिरहेछ भन्ने कुरा पनि झल्काउँछ नि त होइन तपाईँ सिडिओ कार्यालयमा जाँदा सहज तरिकाले कतिको नागरिकता प्राप्त गर्नुभएको छ मालपोत कार्यालय भयो होइन विभिन्न सरकारी कार्यालयमा सेवाको गुणस्तरमा चाहिँ अहिले कतिको परिवर्तन आएछ भन्ने कुरा पनि होला होइन त्यसै गरी भ्रष्टाचारको कुराहरू जस्तै गरी युवाले ठुलो युवा कतिपय क्याम्पेन नै भयो बाहिर बसेकाले चाहिँ यसपटक चाहिँ सुशासनका लागि भनेर अहिले नयाँ सरकारप्रति भोट हाल्न भनेर क्याम्पेन पनि गर्नुभयो त्यो बेरोजगारी चाहिँ बेरोजगार युवा लक्षित कार्यक्रमहरू यी सुशासन लक्षित कार्यक्रमहरू कतिको सरकारले आफ्नो नीति कार्यक्रम बजेटमा ल्याएको छ र अब के गर्नुपर्छ त तत्काल गर्नुपर्ने कार्यहरू 1, 2, 3, 4 भनेर भन्नुपर्दा के देख्नुहुन्छ
0: पहिलो कुरा त अब यो सरकारलाई हामीले कस्तो भन्दाखेरि मैले एउटा कुरा के क्लियर गरिदिन्छु भन्दाखेरि अहिले सरकारलाई धेरै चाहिँ विरोध गर्नुपर्ने आवश्यकता छैन किनभने भन्दाखेरि चैत 12 बनेको सरकार त्यसपछि आएर जेठमा आफ्नो बजेट ल्याएको हो यो सरकारलाई पनि यो बजेटको कार्यान्वयन कस्तो गर्छ भन्ने चिज एउटा महत्त्वपूर्ण कुरा राख्छ दोस्रो कुरा के हो भन्दाखेरि भ्रष्टाचार अनियमितता गुणस्तरका कुराहरूमा र एउटा आम नागरिकलाई सहज र सरल तरिकाले सुविधा प्राप्त गर्नका निम्त जुन किसिमको सरकारले 100 दिनको के अरे एउटा शासकीय सुधारको एउटा कुराहरू पनि ल्याएको थियो हुन त धेरै कुराहरू राम्रो पनि भएको छ नराम्रो सबै नराम्रो भए पनि भन्ने
1: होइन
0: जस्तै अहिले जिल्ला प्रशासनमा हेर्नुहोस् त के अरे सार्वजनिक बिदाको दिन पनि नागरिकले राष्ट्रिय परिचय पत्रको सुविधा पाइरहेको छन् यो त धेरै राम्रो हो नि त होइन त्यसपछि अरू पनि सरकारी कार्यालयमा हेर्ने हो भने अहिले पनि तिनीसँग सेवाग्राहीसँग त्यो बोल्ने तरिकाहरू बोल्ने शैलीहरूमा धेरै परिवर्तन आएको हामीले महसुस पनि गरेका छौँ र भ्रष्टाचारको कुरामा अब अहिले पनि हुन त अहिले पनि भ्रष्टाचार त अन्त्य भएको छैन होइन यसलाई निर्मूल गर्दै लग्दै जाने हो अनि त्यसपछि अन्त्य हुने हो
1: निरन्तरको प्रक्रिया
0: निरन्तरको प्रक्रिया गर्ने हो भनेपछि कतिपय धेरै कुराहरू अनलाइन सिस्टमबाट
1: भएको पनि छ
0: भएको छ त्यो कुरालाई धेरै राम्रो कुरा हो जस्तै अहिले हेर्ने हो भने भर्खरै अस्ति के अरे 2/10 बाढी आयो पहिला के हुन्थ्यो भन्दाखेरि सबैले राहत उठाएर अलग अलग तरिकाले राहत उठाएर मान्छेले लग्थे अहिले सरकारले के गरिदियो भन्दाखेरि 1-way सिस्टम गरिदियो डाइरेक्ट दैवी प्रधानमन्त्री दैवीपुरको राहत कोषमा पैसा जम्मा गरेर छ त्यो सिस्टम चाहिँ बसाल्ने त हो नि भनेपछि सबै कुरामा विरोध गर्दा पनि अहिले जुन सरकारले केही कुराहरू त्रुटिहरू पनि भएको छ जस्तै यो अनावश्यक ट्याक्सको कुराहरूमा सरकार अलिकति बढी चाहिँ लागेको छ यो जनतालाई सरल सहज चाहिँ सुविधा प्रदान गर्ने हो किनभने देश त्यस्तै पनि एकदमै कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्था छ व्यापार व्यवसाय एकदमै यति बेला कमी कमजोरी भएको अवस्था चाहिँ देखिरहेको छ एक त त्यस्तै पनि 24 गते पछि विध्वंसपछि देशमा धेरै नोक्सान भएको हो
1: सायलजी, अब हामीसँग एक मिनट बाँकी छ, अब अन्तिममा यो जेएनजी आन्दोलनको समीक्षा र सहितको सपनालाईको हामी आज कुरा गरिरहेछौँ र हिजोको हाम्रो चाहिँ जेएनजी स्मृति सहित दिवस मनाइरहँदा अब चाहिँ यहाँले अन्तिममा के भन्न चाहनुहुन्छ सरकारलाई?
0: अन्तिममा म यही भन्न चाहन्छु, पुनः शहीदहरूलाई श्रद्धाञ्जली, तर श्रद्धाञ्जली दिएर मात्र हुँदैन, साँच्चीकै ती जेएनजीहरूलाई चाहिँ जेएनजीहरूको हत्यारालाई कारवाही हुनु पर्यो र भदौ 24 गते देशमा विध्वंस मचाएर देशका सम्पदाहरू लुट्ने जलाउनेहरूलाई कानुनको कटघरामा ल्याउनु पर्यो। कसैले पनि यो कुरामा छुट छैन, यो देश हामी सबैको, हामी सबै नागरिक हौँ। आफ्नो देशका विभिन्न सम्पदाहरूको रक्षा गर्ने, सुरक्षा गर्ने प्रहरी प्रशासनको जिम्मेवारी मात्र नभएर हामी बिना वर्दीका प्रहरी भएर चाहिँ आम नागरिकले त्यसको जिम्मेवारी बुझ्नुपर्छ। सरकारलाई टाइम टाइममा हामीले प्रश्न गर्नुपर्छ, लोकतन्त्रलाई बचाइराख्नु पर्यो, यो सिस्टमलाई बचाइराख्नु पर्यो। कसैले पनि, यो सरकारले पनि अहिले सकारात्मक भूमिका चाहिँ संसदमा खेलिदिनु पर्यो, पुराना दलहरूसँग त्यो प्रतिशोधभन्दा पनि एउटा सहकार्यको भूमिकाले गरिदिनु पर्यो। कसैले पनि दुई तिहाईको दम्ब नदेखाइदिनु होला भन्ने अहिले मेरो सरकारलाई ठुलो सुझाव छ भन्ने मेरो।
1: सायलजी धेरै धेरै धन्यवाद। हामी पनि यो जेएनजी स्मृति शहीद दिवसको सन्दर्भमा सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको सपना साकार होस् र नागरिकले जसरी भ्रष्टाचार, नातावाद, बेरोजगारी र कुशासन विरुद्धको बुलन्द आवाज उठाएका थिए त्यो चाहिँ पुरा होस्, सरकार त्यसप्रति जिम्मेवार होस् भन्ने कामना गर्दै आजको रेडियो इजलासलाई यही बिटमा रहौँ। र आज हामीले जेएनजी आन्दोलनको समीक्षा, सहितको सपना र राज्यको दायित्वको विषयमा बहस गऱ्यौँ र बहसमा हुनुहुन्थ्यो अधिकार कर्मी साहिल अन्सारी। महत्त्वपूर्ण समय र तार्किक बहसका लागि साहिल अन्सारीज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद।
1: आदरणीय श्रोताहरू, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथीसँगै म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार, शुभ दिन।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC, सफल भविष्यको बलियो आधार।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका
13: निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा,
14: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
14: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
14: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
15: यो कृष्ण सार एफएम
16: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ आजै रोजौ है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: परमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर पहिरो खसेर थुनिएको कास्कीको किमरुङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो दैलेखको भुम्लु खोला क्षेत्रमा सुक्खा पहिरो कर्णाली राजमार्ग अवरुद्ध भोटेकोशी बाढीपछि अहिलेसम्म 13,396 जनाको उद्धार बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन नुवाकोटको देवीघाटमा सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो देवीघाटसहित आसपासका बस्तीमा आवत जावत सहज हुने अमेरिकाले 5 इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार र च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजयी सुरुवात नेपाल खबरमा अब पूरा खबर कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरुङ खोलाको बहाव खुलेको छ हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले थुनिएको किमरुङ खोलाको बहाव आज बिहान आफै खुलेको स्थानीय बासिन्दाबाट जानकारी प्राप्त भएको र पानी बिस्तारै बग्न थालेकोले जोखिम केही घटेको बताउनु भएको छ खोला थुनिएको क्षेत्र निकै विकट हुँदा बिहान 4 त्यसतर्फ लागेको प्रहरी टोली अहिलेसम्म पुगिसकेको छैन बरालका अनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ तर अहिले खोला साबिकको अवस्थामा आइसकेको स्थानीय बासिन्दाबाट जानकारी आएको उहाँको भनाइ छ खोला थुनिएपछि गैराती किमरुङ खोला मोदी खोला र कालीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो जिल्ला प्रहरीकारले कास्की बाढी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका थिए थुनिएको खोलाबाट पानी 81 बगेको अवस्थामा कास्कीको नयाँ पुल बिरेठाटी हुँदै पर्वत स्याङ्जा र पाल्पाको नदी किनार बस्तीमा असर पार्न सक्ने अनुमान गरिएको थियो किमरुङ खोला झिनोमा पुगेर मोदी खोलामा मिसिन्छ साथै यसको प्रभाव कालीगण्डकी नदीमा समेत पर्न सक्ने अनुमान गरिएको थियो कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका 1 भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ प्रहरी चौकी तल्लो डुङ्गेश्वरका अनुसार गैराती ठूलो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध छ डुङ्गेश्वरबाट कालीकोटका लागि छुटेका 5 तथा कालीकोटबाट सुर्खेतका लागि छुटेका 30 धेरै गाडी बाटोमै रोकिएका छन् सडक खुलाउन सडक विभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा गाडीलाई सचेत हुन र आधिकारिक सूचना नआएसम्म यात्रा गर्न प्रशासनले आग्रह गरेको छ सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली शुभकालिका गाउँपालिकाको गगने खोला र यस मोडमा खसेको पहिरो हिजो दिउँसो हटाएपछि सडक खुलेको थियो तर गैराती दैलेखको सुक्खा पहिरोले सडक फेरि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 आएको विनाशकारी बाढीको आज 15 दिन भएको छ बाढी लगत्तै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर छ अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् 1,357 जनाको शव भेटिएको छ तीमध्ये 98 शव नाखतपछि आफन्तलाई बुझाइएको छ अझै 5,326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना छन् बाँकी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्ति आएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडिएनएको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन र विश्व बैङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात दूर व्याप्त क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कन बारेको छलफलमा उहाँले आयोग र विश्व बैङ्कका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्याङ्कन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैङ्कले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो अर्थमन्त्री वाग्लेले सरोकारवालासँग छलफल गर्नुभएको हो। सामाजिक उत्पादनमूलक पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना, सार्वजनिक शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि, मत्स्य, पशुपक्षी, वित्तीय र आर्थिक गतिविधिको मूल्याङ्कन भइरहेको छ। त्यस्तै जलविद्युत आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सडक, पुल, दूरसञ्चार, वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ। बाढीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुका रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ। दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडिएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। नेकपा एमालेले गएको वर्ष भदौ 24 गते भएको आगजनी, तोडफोड लगायतलाई नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 घटनाको एक वर्ष पूरा भएको अवसरमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्ति मार्फत भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको छ। एमाले क्रममा 19 युवाको ज्यान गएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि अन्य समूहले युवालाई ढाल बनाएर संसद भवनमा आक्रमण गरेको एमाले जनाएको छ। भिड नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगबाट युवाले ज्यान गुमाएका हुन्। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न दलको कार्यालय, शहीद तथा अग्रजको स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई एमाले नेपालको इतिहासकै कालो अध्यायका रूपमा चित्रण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
7: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
8: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
9: सम्पर्क 97051148070।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: समय बदलियो, पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

ए पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका पाँच देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलले देवीघाट र बेलकोटगढी नगरपालिका आठ जिलिङ जोड्छ। बोटेकोसी नदीको बाढीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्जाल जोड्न एग्रोब्रिज निर्माण भइरहेको हो। यो पुलले 70 टन भारवहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट र आसपासको बस्तीमा आवत जावत र यातायात सेवा सहज हुनेछ। आज मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई तथा बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ। गैराति पनि देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई दुईपटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाडीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स IRGCसँग जोडिएका चारवटा तेल ट्याङ्करमा आक्रमण गरिएको छ। अर्को ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नजिकै निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखाडालाई केन्द्रित गरेर क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनले इरानबाट प्रहार गरिएका 20 मध्ये 18 क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ। बाँकी 2 क्षेप्यास्त्र भने मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए। इरानले थप आक्रमण गर्ने चेतावनी समेत दिएको छ। अब खेल खबर। UEFA च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले विजय सुरुवात गरेका छन्। गैराती भएको खेलमा सिटीले एफसी पोर्टोलाई 2 गोलले तथा रियलले इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजय सुरुवात गरेका हुन्। सिटीको जितमा दुवै गोल एर्लिङ हालान्डले गरेका हुन्। सिटीले 3 अङ्क जोडेको छ। त्यस्तै रियल मड्रिडको जितमा किलियन एम्बाप्पे र फेडेरिको भालभेद्रेले गोल गरे। इन्टरका लागि कार्लोस अगुस्टोले 1 गोल फर्काए। अरू खेलमा एइके एथेन्सले लाक्स लिजलाई, एस्टन भिल्लाले क्लब ब्रुगलाई, बोरुसिया डटमन्डले भिल्लारियललाई, रियल बेटिसले लिललाई हराएको छ। चारभन्चाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। पहिरो खसेर थुनिएको कास्कीको किमरुङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। दैलेखको भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध। भोटेकोसी बाढीपछि अहिलेसम्म 13,396 जनाको उद्धार। बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। नुवाकोटको देवीघाटमा सेनाले एक्रोब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देवीघाटसहित आसपासका बस्तीमा आवत जावत सहज हुने। अमेरिकाले 5 इरानी तेल ट्याङ्कमा आक्रमण गरेपछि तनाव। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार। र च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजयी सुरुवात।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाई पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
1: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी, हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
10: रंग बहार रंग बहार
11: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेंट्स।
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
12: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
9: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 90 00।

0: वाउ कस्तो सुहाएको साडीमा
1: हो र साच्ची नमस्ते म भावना आचार्य यस वर्षको तिजलाई लसित गरेर मैले पनि तिज सङ्गीतको शैली तोडाडा पारी बजारमा ल्याएकी छु सुनेर माया गरिदिनु होला है
0: भावना आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र भावना आचार्य र खेम भण्डारीको सुमधुर आवाज तिज सङ्गीतको शैली तोडाडा पारी मना डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा
2: बीर डेंटल
3: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
10: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
9: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
10: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
9: कस्तो खबर?
10: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
9: ए, साँच्चै?
10: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
9: ए, त्यो त झन् राम्रो
10: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
9: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
10: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
9: यो त पुरा प्याकेज जस्तै भयो नि।
10: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
9: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
10: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
6: खुसीको खबर:
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।
7: रंग बहार रंग बहार
8: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गर्ने सोचमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियो निर्माण गर्ने सोचमा हुनुहुन्छ अथवा कुनै मोडल बन्ने सपना बोकेर भौतारी रहनु भएको छ? यदि यसो हो भने हामीलाई सम्झनुहोस्। हामी कहाँ स्तरीय गीत संगीत रेकर्ड गर्नुका साथै म्युजिक भिडियो निर्माण सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ र उत्कृष्ट बजार व्यवस्थापनका लागि सधैँ सम्झनुहोस् हिम सम्झौता डिजिटल प्राली। साथै नवकलाकारहरूलाई विशेष स्थान दिइन्छ। हामीले उत्पादन गरेको गीत संगीत हेर्नका लागि हिम सम्झौता डिजिटलको आफ्नो युट्युब च्यानल हिम सम्झौता डिजिटल क्लिक गरेर त्यहाँ भएका गीत संगीतहरूलाई हेर्न नभुल्नु होला। साथै
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
5: सुन्नु न सावित्री जी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
5: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98164-1469।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: पर्यो त पर्यो
3: जब से तुमको देखा है
4: सिंगापुर होलसेल
5: नेपालगंज सेतु बिक चोक
2: सिंगापुर होलसेल
5: नेपालगंज सेतु बिक चोक नाम ही काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
6: आजै रोजौ है
5: मन पर्यो त पर्यो पर्यो
4: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
5: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICS एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BS सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: BS सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5278।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
5: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
6: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
6: विस्तृत जानकारीको लागि रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244 98-580-81-244।
8: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
9: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
8: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
9: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
8: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
9: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाँके। सञ्चालक पुरन चौधरी।
8: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
9: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्।
10: उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
11: रंग बहार
12: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
11: बर्जर पेन्स।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

नेपाली नारीहरूको महान चाड हरितालिका तीजको शुभकामना सहित अमूल्य म्युजिक प्राली सगौरा प्रस्तुत गर्दछ दिलमाया बुढाको तीज सांगीतिक कोसेली माया प्रेम लगाम कि। अविवाहितहरूले पनि त यो तीजमा व्रत बसिसकेपछि वर मागेको पुग्छ भन्छन् नि। विनोद लोहनीको उत्कृष्ट लय सृजना अनि महेन्द्र विशीको मन लोभ्याउने शब्द सृजना भित्र प्रेम घिमिरे र दिलमाया बुढाको सुमधुर आवाज अब बजारमा।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
3: वाओ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
6: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ
7: नमस्ते दाई
8: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
7: विदेश नाटेको दाइ प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
8: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
3: हाम्रा विशेषताहरू
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
3: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
3: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
3: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
12: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822

0: मन पर्यो त पर्यो पर्यो।
1: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
0: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: कस्तो सुहाएको साडीमा
1: हो र सच्ची नमस्ते म भावना आचार्य यस वर्षको तिजलाई लक्षित गरेर मैले पनि तिज सङ्गीतको शैली टुडाडा पारी बजारमा ल्याएकी छु सुनेर माया गरिदिनु होला है
0: भावना आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र भावना आचार्य र खेम भण्डारीको सुमधुर आवाज तिज सङ्गीतको शैली टुडाडा पारी कामना डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा
2: खुशीको खबर
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
4: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपाली नारीहरूको महान चाड हरितालिका तीजको शुभकामना सहित अमूल्य म्युजिक प्रालिस सगौरा प्रस्तुत गर्दछ दिलमाया बुढाको तीज सांगीतिक कोसेली माया प्रेम लगाम कि। अविवाहितहरूले पनि त यो तीजमा व्रत बसिसकेपछि वर मागेको पुग्छ भन्छन् नि। विनोद लोहनीको उत्कृष्ट लय सृजना अनि महेन्द्र विशीको मन लोभ्याउने शब्द सृजना भित्र प्रेम घिमिरे र दिलमाया बुढाको सुमधुर आवाज अब बजारमा।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: कस्तो सुहाएको साडीमा
1: हो सच्ची। नमस्ते, म भावना आचार्य। यस वर्षको तिजलाई लसित गरेर मैले पनि तिज सङ्गीतको शैली तोडाडा पारी बजारमा ल्याएकी छु। सुनेर माया गरिदिनु होला है।
0: भावना आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र भावना आचार्य र खेम भण्डारीको सुमधुर आवाज तिज सङ्गीतको शैली तोडाडा पारी। कामना डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
3: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा।
4: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49451।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
6: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
6: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
6: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
8: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487746।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोसीमा बाढी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्रसङ्घको 81 महासभा अधिवेशन न्यूयोर्कमा सुरु। द्वन्द्व, जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भदौ 10 भुटेकोसीमा बाढी निम्त्याएको हिम पहिरो झर्नु अघि त्यहाँ असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। हिम पहिरो झरेको ठाउँमा भदौ 5 10 गतेसम्मको औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस बढेको पाइएको छ। तर बितेको 55 वर्षको मौसम सम्बन्धी तथ्याङ्क अनुसार हिम पहिरो झरेको ठाउँमा कहिल्यै पनि औसत तापक्रम 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। अमेरिकाको क्यालिफोर्नियामा रहेको स्वतन्त्र अनुसन्धान संस्था वर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेका अनुसार हिमनदी भत्किएर पहिरो झरेको क्षेत्रमा 20 मध्यदेखि भदौ 5-10 अवधिमा रेकर्ड गरिएको औसत तापक्रम झण्डै 1.8 डिग्री सेल्सियसले बढेको देखिन्छ। उहाँका अनुसार 5,200 मिटर उचाइमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुग्नु असाधारण मानिन्छ भने झण्डै 1.8 डिग्री सेल्सियस वृद्धि अझ डरलाग्दो अवस्था हो। यद्यपि भदौ 5-10 सम्मको उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। नेकपा एमालेले गएको वर्ष भदौ 24 भएको आगजनी तोडफोड र क्षति सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 हिस्सा अघिल्लो दिन 23 घटनाको आवेग नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अघिल्लो वर्ष भदौ 24 भएको घटनाको 1 पूरा भएको अवसरमा आज एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति निकाल भएको हो। भदौ 23 शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको उहाँको दावी छ। एमाले त्यस क्रममा 19 युवाको ज्यान गएको उल्लेखसहित श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भिड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको ज्यान गएको एमालेको दावी छ। एमाले भदौ 24 राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ। साथै विज्ञप्तिमा भदौ 23 शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसको लागि को को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ। यसैबीच नेपाली कम्युनिस्ट पार्टी नेकपाले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोडफोड, आगजनी तथा यससँग सम्बन्धित अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा चित्रण गर्नुभएको छ। साथै उहाँले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति, आगजनी र लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाही गर्न माग गर्नुभएको छ। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको 1971 साल भदौ 24 गते जन्म भएको थियो। तत्कालीन राणा शासनको विरोधमा उहाँका पिता कृष्ण प्रसाद कोइराला सहित परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापनाको लक्ष्य सहित भएको आन्दोलन 2007 सफल भएको थियो। यो सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा काङ्ग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो। यस्तै 2015 सालको आम चुनावमा काङ्ग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुस 1 तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि नेता कोइराला संसदका प्रथम प्रमुख कृष्ण प्रसाद भट्टराई नेता गणेशमान सिंह लगायतलाई सुन्दरी जल बन्दी गृहमा सारियो। 2025 सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो। 2023 साल पुस 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो। उहाँले त्यसबेला अप्नाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
3: अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
2: सम्पर्क 97051148070।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले भोटेको सीमा बाढी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढेको वैज्ञानिक विश्लेषण तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सक्ने सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन सरकारवालालाई निर्देशन दिनुभएको हो। बाढी र सडक अवरुद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,000 रुपियाँले घटेको छ। हिजो भाव बढेर तोलामा 3,05,400 रुपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रुपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रुपियाँले घटेर तोलाको 4,750 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घको 81 महासभा अधिवेशन औपचारिक रूपमा सुरु भएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभामा नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व विकासका उपलब्धिहरू कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढिरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ तय गरिएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द्व विभाजन र आणविक तनावको जोखिम गरिबी तथा असमानता बढ्दो जलवायु संकट कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औल्याउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलमा आज दुईवटा खेल हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्ड हल त्रिपुरेश्वरमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे अन्नपूर्ण स्पाइकर किङ्स र खप्तर फाल्कन्स तथा बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाडौँ रेड्सले खेल्दैछन्। यसअघि हिजो बेलुका भएको खेलमा काठमाडौँले सगरमाथा स्मार्स लाई 3-1 हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सीमा बाढी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढेको वैज्ञानिक विश्लेषण तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक संयुक्त राष्ट्रसङ्घको 81 महासभा अधिवेशन न्युयोर्कमा सुरु द्वन्द्व जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै
दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि।
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दाँत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आरके लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
3: आजै रोजो है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97095942545 98286350 सिङ्गापुर होलसेल मल
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
4: कति अस्पताल धायौँ कति उपचार गरायौँ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
2: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
2: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
2: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
2: ए साँच्चै
7: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
2: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
2: वा अब त मलाई धेरै ढुक्क लाग्यो
7: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
2: यो त पुरा प्याकेज जस्तै भयो नि
7: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
2: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
6: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 98580304 र 98481380
4: ओहो आज डाइह नै मजा लागत हो मजासे दवाई करेला कहटु
5: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन पश्चिम नेपालके अनुभवी

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081530274 र 98580-21822।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: रंग बहार
2: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: Back to back.
4: In this song on
3: Stay tuned.

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्ररोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
0: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
2: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
4: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा,
4: महिलाको तल्लो पेट दुख्ने समस्या,
2: पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
6: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
7: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
8: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
9: माया बाबु, टेलर के त सक्कु सामान हो गेल बा, अब मसिन कहाँ से नन्ना हो?
10: छी दादु, फे ठहानी हो कि का उहट हो जे बीएस सिलाई मशीन सप्लायर्स।
9: बीएस सिलाई मशीन सप्लायर मा कौन कौन मेर के मशीन पैठे हैं बाबू?
10: उहा त अनमोल, उषा ओ ताज ब्रांड का संग मेरमेरी कंपनी का सिलाई मशीन बिक्री ओ मरमट कई जिठा। एक रक संग संग मशीन संबंधी सक्कु पार्ट पुर्जा ओ सामान फे पाजिठा। अट्रगेल कहाँ हो? कुशल कारीगर हुकन से मरमट फे करा जिठा।
11: एक एक संगे दस्या देवारी हो, छठ त्योहार सम 5-30% सम ग्राहक उपकरण के छूट के व्यवस्था कैल बा।
9: बीएस सिलाई मशीन सप्लायर, घरबाई टोल 2, पीपल चौतरा, नेपालगंज बाके। एक बेर सेवा करे के मौका जरूर देबी। प्रोप्राइटर भरत सिंह परियार। मोबाइल नंबर बा 98-481-28-318 और नंबर बा 98-224-52-478। एक बेर सेवा करे के मौका जरूर देबी।
12: Back to back, back to back.
3: In this song,
12: on. Stay tuned.

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेंस
2: बीर डेंटल
3: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
3: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
6: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम, नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
10: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
10: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।

0: अरे ओ परम,
1: जब से तुमको देखा है
2: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक,
0: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक, नामै काफी क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
1: आजै रोजौ है,
3: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
3: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवा बाढीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राजसभा सभापति लामिछानेको प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपाल को धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपिल, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन सुरु, भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई, भुटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिन र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह, र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाडीलाई सुरक्षित ठाउँमा सारियो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 3 सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल सुरु गर्नुभएको हो। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले सुरुमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गर्नुभयो। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा सांसद नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गते प्रतिवेदन पेश गर्नका लागि कार्यादेश समेत दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न कार्यादेश दिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभयो। परम्परागत राजनीतिक चस्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनु भएको छ। यसैबीच भोटेकोसीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उहाँको भनाइ छ। नेपाल जस्ता कम उत्सर्जन गर्ने देशहरूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नुपर्नेमा जोड दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढी पीडितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिङ्गो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमण रद्द नगर्न अपिल गरेको हो। भदौ 10 गते आएको बाढी मुख्यतः भोटेकोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेकाले यसबारे पाटाले स्पष्ट पारेको हो। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपत्तिको खबरले पर्यटकहरू माझ डर र अन्यल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न समेत आग्रह गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन सुरु गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यावहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समक्षतामा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गत 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाइ र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव सङ्कलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: अनुसार एक वर्ष पुरा भई पाँच वर्ष ननागेका बालबालिकालाई यो औषधि खुवाइएको हो। प्रशोधित स्वर्ण भस्म गाईको घिउ र महकको औषधीय मिश्रण थोपाका रूपमा आयुर्वेद स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने गरिएको छ। स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सबेन्द्र यादवका अनुसार बालबालिकालाई यो सेवा अब हरेक महिना उपलब्ध गराइनेछ। ज्वरो, झाडा पखाला, अजीर्ण वा रुगाखोकी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई भने यो औषधि नखुवाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। अब विदेशको खबर। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भुटानले हिमनदी र हिमताल विस्फोटजन्य बाढीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा बढी हिमनदी तथा हिमतालहरूको जलसतह निरन्तर अवलोकन गरिरहेका छन्। 2011 सञ्चालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ। 1994 पुनातसुङ्छ नदीमा आएको बाढीका कारण 21 जनाले ज्यान गुमाएका थिए। भुटानमा रहेका तालमध्ये 17 वटालाई अत्यन्तै जोखिमपूर्ण मानिएको छ। मुहानमा रहेका मुख्य तालका बाँध भत्किएमा 5,30,00,000 घनमिटरभन्दा बढी पानी तल बगेर ठूलो विनाश हुन सक्ने अनुमान छ। भुटानका प्रमुख हिमनदीविद कर्माका अनुसार त्यहाँका साना ठुला हिमनदीहरू प्रतिवर्ष 12-35 मिटरसम्म पछाडि हटिरहेका छन्। अब खेल खबर। जापानको नागायोमा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाडीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमानबीच केही खेलस्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। हिजो नागायोमा 1 घण्टामै झन्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले सहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका छन्। नागायो पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन पियर क्षेत्रका काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाडीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। यस वर्षको एसियाली खेलकुदमा खेलाडीहरू बस्न छुट्टै ठाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाडीको आवासका लागि क्रुज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेको छ। एसियाली खेलकुदका औपचारिक उद्घाटन यही सेप्टेम्बर 19 हुने भए पनि केही खेल यसअघि नै सुरु हुँदैछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा बाढीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन। विपद व्यवस्थापनमा सरकारले गरेको कामको राज्यसभा सभापति लामिछिनाद्वारा प्रशंसा। हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी। नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपिल। विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव सङ्कलन सुरु। भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई। भुटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी। जलवायु परिवर्तनको जिम्मेवारी लिने र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह। र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाडीलाई सुरक्षित ठाउँमा सारियो।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081 530 244, 98 580 81 244।
6: हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना। नेशनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। स्थान नेशनल मल्टिकेयर हस्पिटल, नेपालगंज। विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोड्ने विशेष नेशनल मल्टिकेयर हस्पिटल, नेपालगंज 10, बाँके, डिभिजन वन कार्यालय सामुन्ने। सम्पर्क फोन नम्बर 081 531 386 र 97 437 99 900।
7: Back to back, back to back.
8: In this song,
7: on
8: stay tuned.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या, एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी, पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
5: ब्याक टु ब्याक, ब्याक टु ब्याक।
6: In this song,
5: on Stay Tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स
4: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ
5: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यो त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800 22।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
1: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081 41 40 07 र 98 4 82 63 399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081 536 410 र 98 4 80 26 435।
8: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65+ HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
9: यो कृष्ण सार FM
10: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि।
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
5: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
4: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
6: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
7: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
11: रंग बहार, रंग बहार।
12: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर।

0: तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77, 98 5 80 28 195 र 98 5 80 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
1: हाट जोड्नी विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना। नेशनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोड्नी विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। स्थान नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज। विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोड्नी विशेष नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने। सम्पर्क फोन नम्बर 081531386 र 97437990। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
1: उपलब्ध सेवाहरू
5: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
5: सम्पर्क नम्बर 081536667, 98215 97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: बीर डेंटल
2: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अनकल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
5: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
6: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
7: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
8: प्रदान गरिने सेवाहरू,
5: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
7: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
5: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
7: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
7: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5478।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: त आदरणीय श्रोतवृन्द, कैलाली जिल्ला लम्केचुवा नगरपालिका वडा नम्बर 4 मा आमा दुर्गा मल्ल तथा बुवा प्रकाश मल्लको कोखबाट जन्मनु भएकी सुमधुर स्वरकी धनी गायिका कविता मल्लको नौलो प्रथम प्रस्तुति तीज गीत माइतीको झल्को ओम डिजिटल रेकर्डिङ स्टुडियोद्वारा सर्वत्र बजारमा उपलब्ध भइसकेको छ। सुन्न नभुल्नुहोला। जसमा स्वर रहेको छ गायिका कविता मल्लको भने भाका तथा शब्द मेन दिक्कको। त्यसै गरी
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सी बाढी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वोच्च गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टिका टिप्पणी नगर्न आग्रह।
2: स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारोमा तुच्छ टिका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौँ।
0: नेपालको धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द न

0: गर्न अपिल।
1: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई, बजारमा उपभोग्य वस्तुको कालोबजारी बढेको गुनासो, कारवाही गर्ने सरकारको चेतावनी।
2: जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छन् र त्यही एमआरपीमा बेच्नु होला। एमआरपी भन्दा बढी बेच्न पनि कानुनी रूपमा दण्डनीय छ, हामीले कारवाही गर्नुपर्ने छ।
0: अत्यधिक तातो चिया वा कफीले अन्ननलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक, मन तातोको तुलनामा झन्डै 3 गुणा धेरै जोखिम।
1: र नेपाल भलिबल लिगमा अन्नपूर्णको लगातार तेस्रो जित, सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
3: कृषि र भेटेरिन
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर दुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।

0: शिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीडामा रहेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोक चौतारोमा होच्याउने काम आजै र अहिले बन्द गर्न आग्रह गर्नुभयो। उहाँले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कडा कारवाही गर्न सरकारसँग माग समेत गर्नुभएको छ। वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै उहाँले राज्य पीडितको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमै देखाउन सरकारलाई आग्रह गर्नुभयो। साथै उहाँले राष्ट्रपाका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकलाई होच्याउने वा साइबर बुलिङ गर्ने काममा संलग्न पाइए पार्टीले कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ।
1: यही रोशनबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपिल गर्न चाहन्छु। यो महाविपदको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिले बन्द गरौँ। पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने राज्य साँच्चीकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला।
0: सभापति लामिछानेले नागरिकको आक्रोश सुन्नु र उनीहरूको आँसु पुछ्नु नै साँचो राज्य सत्ता भएको भन्दै विपदमा परेकाहरूको आँसु पुछ्न र आशा बगाएका प्रति कटाक्ष गर्नलाई कारवाही गर्न आग्रह गर्नुभयो। उहाँले भोटेको सीमा आएको बाढी र त्यसले पारेको क्षति सामान्य विपद मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले हिमाली क्षेत्रलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन संसदबाटै विशेष प्रस्ताव पारित गर्नुपर्ने माग राख्नुभयो। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगर्ने भए पनि त्यसको अत्यधिक मूल्य नेपालले चुकाउनु परेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि दबाव बढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले भोटेकोशी बाढीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय सहायता र हानि तथा नोक्सानी कोष मार्फत न्यायोचित सहयोग पाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिनुभयो। साथै पीडितहरूलाई तत्काल राहत, पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ।
2: यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापन, सडक यातायात सञ्चालन र पुनस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्र मन्त्री र पूर्वाधार विकास मन्त्रीसँग छुट्टा छुट्टै छलफल गर्दै उहाँले क्षतिग्रस्त संरचनाको पुननिर्माण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढाउन जोड दिनुभयो। सडक यातायात सञ्चालनमा नेपालको क्षमताले नभ्याए ठूला बेली ब्रिज निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिन तथा जलवायु परिवर्तनका कारण नेपालले बेहोरेको क्षतिको क्षतिपूर्ति पाउन अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन पनि उहाँले सुझाव दिनुभयो। जवाफमा मन्त्रीद्वयले दशैं अघि नै सडक यातायात सञ्चालन गर्ने र प्रभावितका लागि अस्थायी टहरा निर्माण सम्पन्न गर्ने गरी दिनरात काम भइरहेको जानकारी गराउनु भएको छ। साथै लामो बेली ब्रिजका लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको र सामग्री आउने क्रममा रहेको उहाँहरूले बताउनुभयो।
0: रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएको आज 15 दिन खोज तथा उद्धारको काम चलिरहेको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भेटिएको शवमध्ये 102 जनाको मात्रै पहिचानपछि आफन्तलाई बुझाएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरेका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
2: यस्तै प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7-सदस्यीय उपसमिति गठन गरेको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गते प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिएको जानकारी दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले सरकारले रसुवा बाढीपछि प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि विभिन्न प्याकेज र अन्तर्राष्ट्रिय सहयोग परिचालन अघि बढाएको बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले एकदेखि चार महिनाभित्र प्रारम्भिक पुनर्बहाली सम्पन्न गर्ने योजना रहेको बताउनु भएको छ। बैठकमा सांसदहरूले तीनवटै तहका सरकारबीच समन्वयको कमी भएको, होल्डिङ सेन्डर अस्तव्यस्त रहेको र पूर्व तयारी फितलो भएको भन्दै आलोचना गरेका छन्।
0: यसैबीच बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ। बाढी प्रभावितको आवश्यकता र इच्छा अनुसार अस्थायी वा आवासको व्यवस्था गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण थालेको हो। सर्वेक्षणमा प्रभावित परिवारको विवरण, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणका सम्भावित विकल्प तथा खानेपानी र सरसफाई जस्ता आधारभूत आवश्यकताबारे जानकारी सङ्कलन गरिनेछ। प्रमुख इन्जिनियर घिमिरेका अनुसार एक हप्ताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य रहेको छ। त्यसपछि होल्डिङ सेन्टर बाहिर रहेका बाढी प्रभावित परिवारको पनि त्यही फारम मार्फत आवश्यकता मूल्याङ्कन गरिनेछ। सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी अस्थायी आवास व्यवस्थापन तथा आउँदो पुनर्स्थापना योजना कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा छ।
2: शिक्षा विभागले भोटेको सीमा गएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखिएमा विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा बढिरहेको अभाव र मूल्य वृद्धिको अनुगमनबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर एक,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
5: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट्स।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टिक्का टिप्पणी नगर्न आग्रह, बाढी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारलाई राष्ट्रपति पौडेलको ध्यान आकर्षण, भोटेकोशी नदीमा विनाशकारी बाढी आएको आज 15 दिन खोज तथा उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। पेसिफिक एसिया ट्राभल एसोसिएसन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिङ्गो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपिल गरेको हो। भदौ 10 गते आएको बाढी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पनि पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकमाझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह समेत गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। कैयौँ दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताहरूले बताएका छन्। एक सिलिन्डर ग्यासको 3,000 रुपियाँसम्म तिर्नु परेको र त्यो पनि सहज रूपमा नपाएको उपभोक्ताको गुनासो छ। साउनको सुरुदेखि नै अभाव सुरु भएकोमा पछिल्लो समय पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा पुगेको हो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल ओइल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री कुमारीले 58 निजी ग्यास उद्योग रहे पनि निगमलाई सहयोग नगरेकाले आपूर्ति सहज हुन नसकेको गुनासो गर्नुभयो। ग्यास उद्योग सम्बन्धी कानून संशोधन गर्दा कर्मचारी तन्त्रबाट अपेक्षित सहयोग नपाएको उहाँको भनाइ छ। कालो बजारी नियन्त्रणका लागि आवश्यकता अनुसार कानून संशोधन र बजार अनुगमन गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
1: यसैबीच चाड पर्व नजिकै गर्दा देशको आपूर्ति श्रृङ्खला प्रभावित हुन थालेको छ। एकातिर पृथ्वी राजमार्गको धादिङको कृष्णभिरमा सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा आपूर्तिमा समस्या छ भने अर्कोतिर रसुवागढी, केरुङ र तातोपानी नाका बन्द भएपछि रोकिएका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। घुमाउरो बाटोको कारण देखाएर बजारमा सबैजसो उपभोग्य वस्तुको भाव अचाक्ली बढेको छ। अहिले देखिएको सडक तथा सिमानाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृङ्खलामा थप दबाव पर्न सक्ने चिन्ता छ। यस्तो बेला कालोबजारी बढ्छ। कालोबजारी हुन नदिन अनुगमनको काम कसरी भइरहेको छ भनेर साथी सम्झना महर्जनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किरातीसँग कुराकानी गर्नुभएको छ।
2: अब हामीले पनि हेरिरहेका छौँ, अब हामीले काम भनेको चाहिँ अनुगमन मात्रै भएकोले गर्दाखेरि मूल्य वृद्धि पनि हामीले अब त्यो नियन्त्रण गर्ने भन्दा पनि हामी चाहिँ अब बिक्री वितरण चाहिँ तोकेको मूल्यमा पाएको छ कि छैन भन्ने एउटा कुरा हेर्छौँ, र अब जसले वितरण गर्ने हो उहाँहरूले सहज रूपमा वितरण गर्दाखेरि अब ठगिएको विषयलाई हामीले हेर्ने हो। कतै त्यो व्यापारीहरूले पसलेहरूले चाहिँ गलत नियतले अब बढी मूल्यमा बेचेको छ भने उहाँहरूलाई कारवाही पनि गर्ने हो हाम्रो काम होइन। ग्यास र चिनीमा अलिकति समस्या चाहिँ यतिखेर आपूर्ति व्यवस्थामा थोरै समस्या र ढुवानी समस्याले गर्दाखेरि देखिएको छ भन्ने चाहिँ हामीले हाम्रो बजार अनुगमनबाट निष्कर्ष निकालेका छौँ।
3: ग्यास त पाउनै छाडेको अवस्था पनि छ, सबैतिर पसलहरूमा हेर्ने हो भने रित्तो सिलिन्डर नै उपलब्ध छ भनेको अहिले जुन यातायातको समस्या मात्रै एउटा कारक हो कि यो आपूर्तिमै समस्या देखिएको छ त? अहिले यहाँहरूको निगरानीमा के देखियो?
2: हाम्रो निगरानीमा नेपाल आयल निगम कर्पोरेसनसँग हामीले समन्वय गर्दाखेरि उता आयात गर्ने विषयमा चाहिँ आपूर्तिमा अलिकति त्यस्ता समस्या देखिएको छैन, आपूर्ति भइरहेकै छ। तर यो पहिला चाहिँ अलिकति हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा ल्याउँदाखेरि वितरण प्रणाली व्यवस्थापकीय समस्या देखिएको भन्ने हामीले अनुभूत गऱ्यौँ। सबैको घरमा सुरुमा हाफ सिलिन्डर थियो, पछि उहाँहरूलाई फुल सिलिन्डर बनाउनको लागि आफ्नोमा भएको घर सबै सिलिन्डरलाई चाहिँ फुल बनाउने भन्ने उद्देश्यले सबै एकैचोटि मार्केटमा सिलिन्डर निस्किँदाखेरि चाहिँ एकैचोटि अभाव जस्तो भयो र पछिल्लो समयमा फेरि यो विपदले अलिकति बाटोमा समस्या भएपछि ढुवानी नआउँदाखेरि पनि काठमाडौँमा यतिखेर चाहिँ ग्यास अभाव देखिन्छ। तथापि अब बाटोबाट वैकल्पिक मार्गबाट पनि अब ग्यास लिइरहेको छ। त्यो एनओसीको रिपोर्ट अनुसार चाहिँ 3 दिनमा 88,000 भन्दा बढी सिलिन्डरहरू चाहिँ भित्रिसकेकोले गर्दाखेरि भोलि पर्सिदेखि चाहिँ त्यस्तो समस्या नहुने भन्ने चाहिँ जानकारी दिएको छ। हाम्रो अनुगमन गर्दा पनि तपाईँले भनेको जस्तै खाली खाली छ डिपोहरू, जति आउँछ उहाँहरूले तुरुन्तै 1 घन्टा या 2 घन्टाभित्र नै बिक्री गरिहालेको अवस्था पनि हामीले प्रत्यक्ष रूपमै देखेका पनि छौँ।
3: अब चिनीको सन्दर्भ चाहिँ के हो? चिनी चाहिँ एकै किलोमा 20-30 रुपियाँ बढेको देखिन्छ बजारमा, होइन?
2: यो चिनीको समस्या चाहिँ अब यो अलिकति हाम्रो उत्पादनसँग पनि जोडिन्छ। हाम्रो वार्षिक खपत चाहिँ हामीले चिनीको विश्लेषण पनि गर्छौँ, हामी हरेक महिना पनि गर्छौँ। अहिले हाम्रो छुट्टै विभागमा चाहिँ त्यही चिनीको मूल्य विश्लेषण र आपूर्ति व्यवस्थापन कसरी यस्तो भयो त भन्दाखेरि सामान्य एउटा अध्ययन गर्दाखेरि त्यसमा चाहिँ अहिले आन्तरिक हाम्रो वार्षिक खपत चाहिँ लगभग 3,00,000 मेट्रिक टन रहेछ, तर त्यसमा आन्तरिक उत्पादन 1,90,000 मेट्रिक टन जति र अपुग भनेको 1,00,000 मेट्रिक टन 1,10,000-20,000 मेट्रिक टन चाहिँ हाम्रो आयात गर्नुपर्ने, पहिला ल्याएको स्टकहरू सकिँदै जाँदा र यो दसैँ तिहार लाग्दै गर्दाखेरि अलिकति स्टक कम भएपछि चाहिँ बजारमा मूल्य जति पुरानो छ त्यो चाहिँ अलिकति बढीमा बेच्ने व्यवसायहरूको त्यो ध्याय देखियो र हामीले उहाँहरूलाई सकेसम्म त्यस्तो नगर्न अनुरोध पनि गरेका छौँ, कारवाही पनि एक दुई ठाउँ गरेका छौँ। भर्खरै अब खाद्य व्यवस्था कम्पनी लिमिटेड र साल ट्रेडिङलाई त्यो एउटा अनुमति प्राप्त गरिसक्नु भएको छ चिनीको आपूर्तिको लागि, थप चिनीको आपूर्तिको लागि ल्याइसकेपछि चाहिँ यो चिनीको समस्या पनि नहुने भन्ने चाहिँ हामीले जानकारी लिएका छौँ।
3: अब यो चाडपर्व नजिकिँदै गर्दा अत्यावश्यकीय सामान चाहिँ उपलब्धता, त्यसको मूल्य लगायतकामा विभिन्न समस्याहरू आइरहेको छ, होइन? व्यापारीहरूलाई चाहिँ यहाँले विशेष सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
2: उहाँ आफै पनि एउटा उपभोक्ता हुन्छन्, एउटाको व्यवसाय भए पनि अर्कोको उपभोक्ता भएकोले गर्दा हामी सबै उपभोक्ता हो। त्यसले गर्दा उपभोक्ताले चाहिँ तोकिएको मूल्यमा तोकिएको गुणस्तरको वस्तु तथा सेवाहरू सहजमा प्राप्त गर्नु उसको दायित्व पनि हुन्छ, अधिकारै हो। तसर्थ अहिलेको विषम परिस्थिति, अब विपद पनि छ, अर्को चाहिँ चाडपर्व पनि आइरहेको अवस्था, उहाँहरूलाई अब त्यो कालो बजारीको रूपमा कृत्रिम अभावको रूपमा चाहिँ कहिले पनि नगर्नु, किनभने यसले हामीलाई पनि अप्ठ्यारो छ यतिखेर, काम कारवाही गर्नुपर्ने पनि देखिएको छ। पहिला जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छन् र त्यही एमआरपीमा बेच्नु होला, एमआरपी भन्दा बढी बेच्न पनि अब अलिक कानुनी रूपमा दण्डनीय छ, हामीले कारवाही गर्नुपर्ने छ।
0: उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।

0: उज्यालो रेडियो नेटवर्कबाट देशभरि विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका मुख्य प्रशासनिक निकायमा आगजनी एवं सत्ता फेरबदलको आज एक वर्ष पूरा भएको छ। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन सुरु भएकामा 24 गते देशव्यापी आगजनी र तोडफोड भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो। त्यसदिन प्रधानमन्त्री सहित मन्त्रीहरू हेलिकप्टर चढेर भाग्नु परेको थियो। अघिल्लो वर्षको घटनालाई सम्झदै प्रमुख राजनैतिक दलहरूले भिन्दा भिन्दै प्रतिक्रिया दिएका छन्। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारवाही गर्न सरकारसँग माग गर्नु भएको छ। एक भिडियो सन्देशमा सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्दै त्यस दिनको आफ्नो व्यक्तिगत पीडाभन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीडा ठूलो रहेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गतेको आगजनी र आक्रमणलाई देशलाई सर्वसत्तावाद र अराजकतामा पुर्याउने सुनियोजित योजनाको संज्ञा दिँदै राज्य दोहनका दोषीलाई कडा कारवाही हुनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको असन्तुष्टि जायज भए पनि 24 भदौमा भएको तोडफोड र लुटपाड प्रतिक्रान्तिकारी विध्वंस भएको भन्दै यसलाई इतिहासकै कालो दिन भन्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदले शान्तिपूर्ण प्रदर्शनमा हिंसा मिसाउने घुसपैठिया र आगजनीका मुख्य योजनाकारको निष्पक्ष उच्चस्तरीय छानबिन गरी कारवाही गर्न समेत माग गरेका छन्।
0: ललितपुरको सातदोबाटमा रहेको इन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले निर्माण गरेका शालिकहरूमा शहीदको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णयअनुसार पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, पूर्वधारमन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगिसक्नु भएको थियो। तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिक 45 वर्षका जस्ता देखिने बनाएको र काममा गम्भीर हेलचेक्राइ भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए।
1: सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध दायर रिट निवेदन खारेज गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। महाभियोग का कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन पट्टा लगायत कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जबराले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।
0: गैरातीको भूकम्पले उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकामा 2 संरचनामा आंशिक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लोमानथाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाई गैराती गएको 5.3 म्याग्निच्युडको भूकम्पले लोमानथाङ 3 फुवा गाउँको एक घरको छत्र पर्खाल भत्किएको छ। ढुङ्गा र माटोले निर्मित घरमा मानिस नबस्ने भएकोले मानवीय क्षति भने नभएको प्रहरी नायब परीक्षक रामचन्द्र तिवारीले बताउनुभयो। भूकम्पका कारण उपल्लो मुस्ताङमा ठुलै परकम्प महसुस भएको थियो। प्रहरीका अनुसार भूकम्पबाट लोमानथाङ 5 लोमानथाङमा रहेको छोदे गुम्बाको बाहिरी पर्खाल समेत भत्किएको छ। भूकम्पको धक्का महसुस भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा घर बाहिर बसेका थिए।
1: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफी जस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्न नलीको क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ। अनुसन्धानकर्ताहरूले झण्डै 10,00,000 मानिसमा गरिएको यो अध्ययन यस क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो भएको बताएका बीबीसीले जनाएको छ। मनतातो चिया र कफी पिउनेहरूको तुलनामा अत्यधिक तातो पेय पदार्थ पिउनेहरूमा क्यान्सरको जोखिम झण्डै 3 धेरै रहेको अध्ययनले पत्ता लगाएको छ। यद्यपि विशेषज्ञहरूले यस प्रकारको क्यान्सर हुने सम्भावना निकै कम हुने कुरामा जोड दिएका छन्। अनुसन्धानले 65 डिग्री सेल्सियस वा त्योभन्दा धेरै तापक्रम भएको कुनै पनि तरल पदार्थलाई अत्यधिक तातो र सम्भावित रूपमा हानिकारक भनी वर्गीकरण गर्छ। 9,77,282 मध्ये उमेर समूहका पुरुष तथा महिला सम्बन्धी तथ्याङ्क अनुसार दैनिक 6 त्योभन्दा धेरै तातो पेय पदार्थ पिउँदा पनि जोखिम बढाउँछ। कितलीमा पानी पूर्ण रूपमा उमालिसकेपछि तुरुन्तै तयार पारिएको चियाको तापक्रम झण्डै 100 डिग्री सेल्सियस अर्थात् पानीको उम्लने बिन्दु रहन्छ। यसलाई कपमा खन्याएपछि तापक्रम घटेर झण्डै 90 वा 95 डिग्री सेल्सियसमा झर्छ। पेय पदार्थ सुरक्षित तापक्रममा नआउन्जेल केही मिनट पर्खनुपर्ने अध्ययनले सुझाव दिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लिग एनभिएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जित्यो। यससँगै अन्नपूर्ण चार खेलमा लगातार तेस्रो जितसहित 9 जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै खप्तडको यो लगातार चौथो हार हो। तालिकामा पुछारमा रहेको खप्तड अङ्कविहीन रहेको छ। प्रतियोगितामा अहिले बेलुकी 7 कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन्। कर्णाली 3 8 अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ 3 5 अङ्कसहित चौथो स्थानमा छ। 6 टोली सहभागी पहिलो संस्करणको एनभिएलको विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गति आइतबार हुनेछ।
1: र सोलुखुम्बु जिल्लाको मापे दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको यो साहसिक दौडले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिकता पाएको हो। अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घले यस दौडलाई 3 प्रदान गरेको छ। मान्यता प्राप्त दौड पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाईका आधारमा अङ्क पाउँछन्, जसले विश्व प्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौडमा छनौट हुन सहयोग पुर्याउँछ। नेपालमा आयोजना हुने मञ्जुश्री सिन्धुपाल्चोक र रन उकी दज जस्ता दौड प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन्। झन्डै 48 लामो यो दौडको उचाइ 2,914 रहेको छ। दौड पुरा गर्नका लागि अधिकतम 7 घन्टा 45 मिनटको समय सीमा निर्धारण गरिएको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोसि बाढी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन। विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह।
0: नेपालको धेरैसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपिल।
1: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई। बजारमा उपभोग्य वस्तुको कालोबजारी बढेको गुनासो। कारवाही गर्ने सरकारको चेतावनी।
0: अत्यधिक तातो चिया वा कफीले अन्न नलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक। मन तातोको तुलनामा झन्डै 3 धेरै जोखिम।
1: र नेपाल भलिबल लिगमा अन्नपूर्णको लगातार तेस्रो जित। सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: रङ बहार, रङ बहार,
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
8: नेपालगञ्ज
9: सेतु बिका चोक नामै काफी, क्या दामी।
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
9: मन पर्यो त पर्यो पर्यो।
3: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
11: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
12: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
11: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
3: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
4: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-484-666।
7: उपरोक्त विषयमा हाल यातायात व्यवस्था कार्यालय बाँकेले भाडा सवारी साधनहरूका अन्तर्प्रदेशीय रुट पर्मिट जारी नगरेको हुँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको अवस्थामा सवारी परीक्षण कार्यालय बुटवल रूपन्देहीले सो समस्यालाई सहजीकरण गर्नका लागि यही मिति 2083 भाद्र 22, 23 र 24 गते अन्तर्प्रदेशीय रुट पर्मिट र जाँच पास उपलब्ध गराउने गरी नेपालगञ्ज कोहलपुर बस पार्कमा घुम्ती शिविर सञ्चालन गर्ने भएकाले सेवा लिनका लागि सम्बन्धित सम्पूर्ण गाडी व्यवसायी तथा गाडी स्टाफलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।
8: गाडीको सम्पूर्ण कागजातहरू, ब्लु बुक, जाँच पास, बिमा पोलिसी सक्कल हुनुपर्नेछ।
7: फेरी बस व्यवसाय प्रणाली, प्रधान कार्यालय, नेपालगञ्ज, बाँके।
3: मोबाइल नम्बर 98-586-26-722।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
11: ओएसआर डिजिटल, एंटरटेनिंग द नेशन।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी

0: जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो पर्यो,
7: जब से तुमको देखा है
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है,
9: मन पर्यो त पर्यो पर्यो,
8: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
11: हाट जोड्नी विशेष, निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना। नेसनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोर्नी विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, स्थान नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज। विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोर्नी विशेष नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने। सम्पर्क फोन नम्बर 081-531-386 र 97-437-1900।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
14: भकारीका धान मेरा बहादुरे।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081 534 328।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: रंग बहार, रंग बहार
7: बर्जर संगे उपहार है उपहार, बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट्स।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सक प्रक्रिया सुरु, सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल। विश्व समुदायसँग समन्वयका लागि विशेष संसदीय समिति गठन गर्न राज्यसभा सभापति लामिछानेको प्रस्ताव।
11: यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं।
10: राप्रपाका 4 सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेश सभाको निर्णय। पूर्व प्रधान न्यायाधीश जबरा विरुद्धको महाअभियोग सम्बन्धी रिट खारेज। जेन्जी आन्दोलनका नाउँमा विध्वंस मचाउनेलाई कारवाही गर्न काङ्ग्रेस सभापति थापाको माग।
12: आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनुहुन्न, उसले दण्ड पाउनुपर्छ।
10: कोशीमा 12 लाख भन्दा बढी पशुमा खोरेत विरुद्धको खोप लगाइने। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सुरु हुने। बाढी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयको निर्देशन।
13: सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नु पर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
10: र अन्तर्विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट करिब 300 विद्यालय सहभागी हुने।

0: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितलाई राहतका लागि देशभित्रबाट मात्र होइन विश्व समुदायको पनि साथ बढिरहेको छ। तर राहत वितरणमा गर्दा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई पर्याप्त ध्यान दिइरहेको छैन। बनी बनाऊ खानेकुरा आफैमा स्वास्थ्यका लागि हानिकारक छ। राहतको बहानामा बाढी प्रभावितको स्वास्थ्य बिगार्ने कार्य गरिनु हुँदैन। यसमा सरकारवालाले समयमा नै ध्यान दिन जरुरी छ। अब खबर सन्तोषी रावलबाट।
1: भोटेकोसी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टी अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रभावित परिवारको इच्छा, आवश्यकता र उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्राविधिक टोली परिचालन गरी सर्वेक्षण सुरु गरेको हो। यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
2: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय सुरु गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रिन क्लाइमेट फन्ड GCF विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेसन अर्थात् मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढाउन, पार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायु जन्य हानि र क्षतिको संवेदनका लागि फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज FRLDबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
1: बैठकमा कांग्रेसले भोटेकोसी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक बासना थापा:
3: आज सिङ्गो देश शोकमा डुबेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाइयोस्। सम्पर्क विहीन नागरिकको विवरण तत्काल अध्यावधि गरी परिवारलाई सही सूचना दियोस्। आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।
1: एमालेका सांसद गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो।
4: बेपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीडितहरूको राहत पुनर्स्थापना खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु।
1: रासपा संसदीय दल सचेतक क्रान्ति शिखा धिताले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
5: विपदमा महिला तथा बालबालिकाहरू असमान रूपमा बढी प्रभावित हुन्छन्। हिंसा र शोषणको जोखिमदेखि पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोधसम्म उनीहरूमा थोपरिन्छ। त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता, गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन अझ धेरै संवेदनशील हुनुपर्छ। राहत कोषमा नागरिकको स्वतस्फूर्त सहयोगबाट अरबौं रकम जम्मा भएको छ। यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गरौं, सकेसम्म परिवारलाई एकै ठाउँमा राखौं र उद्धार राहतसँगै सामाजिक पुनर्स्थापना को कामलाई पनि तीव्रता दियौ।
1: शिक्षा मन्त्रालयले रसुवा भोटेकोसी तथा त्रिशुलीमा आएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी,
6: कसरी यो पीडालाई अलिकति न्यूनीकरण गर्ने भुल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि, त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ, जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ बाला बालाहरूलाई पनि पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले अन्तर्देशीय पूर्व सूचना प्रणालीलाई बलियो बनाउन खाका तयार पारिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनुभयो,
7: सबैका लागि पूर्व सूचनाको रोडम्याप तयार गरेका छौँ र त्यो पारित हुने अवस्थामा यो के अरे बाढी आएर अलिकता हाम्रो प्रायोरिटी यतातिर सिफ्ट भएको हुनाले केही चाहिँ हामी थोरै चाहिँ यसबाट विचलित भएको, तर एट द सेम टाइम हामी यसलाई चाहिँ तुरुन्तै पास गर्दैछौँ, तुरुन्तै यसलाई चाहिँ ल्याउँदैछौँ।
1: काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमारी यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिण्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। आजै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले उद्योगी औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
8: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनुहोस्, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो कि विधेयकहरू ल्याउनुहोस्, विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ तपाईँ? विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेश सभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त वरिपरि रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएको घटनामा संलग्न निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको तुंसबारे पनि निष्पक्ष अनुसन्धानको माग गर्नुभयो।
9: भाद्र 23 को त्यही घटना पछाडि भाद्र 24 आयो, स्वाभाविक रूपमा त्यो आवेग थियो, आक्रोश थियो, तर तपाईँ हामी सबै जान्दछौँ आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठुलो प्रायोजित हिंसा पनि भयो। नेपालले अहिलेसम्म कहिले नदेखेको ध्वंस त्यो दिन देख्यो। कति सिंहदरबार जलाउने, कति अदालत जलाउने, यसको जवाबदेता कसरी लिनु पर्दैन, यो गल्ती गर्ने कसरी सजाय पाउनु पर्दैन, अनि त्यत्रो राज्य संयन्त्र काम नलाग्ने बङ्गो कसरी भएछ खोजी हामीले गर्नु पर्दैन। आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनुहुन्न, उसले दण्ड पाउनुपर्छ।
1: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत भदौ 24 गतेको विध्वंसले देश कम्तीमा 25 वर्षभन्दा धेरै पछि परेको बताउनु भएको छ। बालकोट स्थित जलाइएको घरमा सञ्चारकर्मीसँग कुरा गर्दै भदौ 24 गते देशको लागि कालो दिन भएको ओलीले टिप्पणी गर्नुभयो। यसैबीच नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर गढी गाउँपालिकामा वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झाडा र झापा र कैलालीमा जापानीज इन्सेफ्लाइटिस विरुद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका 3 वटा स्थानीय तहमा जै विरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेस प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
10: हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। रातिको हकमा बागमती प्रदेशको हिमाली र पहाडी भूभाग कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका साथै मधेस तथा कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 स्थानमा भने भारी वर्षाको पनि सम्भावना देखिन्छ।
1: साझा खबरमा अब खेल खबर। देशभरका 300 भन्दा बढी विद्यालयको सहभागितामा अन्तर विद्यालय 18 वर्ष मुनिको छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। खेल भोलिबाट सुरु हुनेछ। नेपाल राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता साथै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना हुनेछ। प्रदेश स्तरीय छनौट खेल भोलिबाट 1-7 सुरु हुनेछ। कोशी प्रदेशमा विराटनगर र इटहरी मधेसमा लालबन्दी सिमरा र रौतहर बागमतीमा चितौन र काठमाडौँ गण्डकीमा पोखरा र गोर्खा लुम्बिनीमा घोराही नेपालगंज र बुटौल तथा सुदूरपश्चिममा धनगढ़ीमा खेल सञ्चालन हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज 16 गते काठमाडौँमा हुनेछ।
0: दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न आग्रह।
11: त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामीले पुरै पनि राखेका छौँ।
0: अस्थायी आश्रयस्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउन सुझाव, पोषणको अभावले स्वास्थ्यमा पार्ने प्रभाव र सुधारका लागि चाल्नुपर्ने कदम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
13: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
12: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
14: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
15: रंग बहार
16: बर्जर सँगै उपहारै उपहार।
15: शपरमा यामाहा रेजियर
16: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
15: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
16: बर्जर पेन्स।
17: यो कृष्ण सार एफएम
18: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
19: हजारौं पोषिलो खाट

0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
1: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँको क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने काम शुरू भएकै छैन, छैन भने शौचालयको दूरी चाहिँ कम्तीमा 50 मिटर परै राख्नुहोस् है। नुवाकोटको स्वारा डाँडामा प्रभावित आफैले बनाएको अस्थायी आश्रय स्थलमा पनि शौचालय टाढै छ।
2: यो बस्तीको लागि शौचालय भनेर अहिले भएको यो दायाँतिर 4 दुईवटा महिला र दुईवटा पुरुषको शौचालय चाहिँ करिब हामीले बनाउँदाखेरि चाहिँ 50 मिटरभन्दा पर थियो। यो बस्तीबाट नजिक हुँदा यसको दुर्गन्ध अनि त्यसबाट चाहिँ निस्किने त्यो हाम्रो फर्मुलाले हामी आफै चाहिँ रोगीबाट चाहिँ रोगबाट पीडित नहोस् भन्नको निमित्त हामीले 50 मिटर चाहिँ करिब टाढा हुनुपर्छ भनेर चाहिँ निर्माण गरेका हौँ। अब चाहिँ बस्ती बढ्दै गयो भने साह्रो पर्ने हुन्छ। त्यतिखेर चाहिँ हामीले 17 ट्रेन चाहिँ टाँगेका थियौँ। 17 चाहिँ ट्रेनमा हामी 36 चाहिँ परिवार जोइन भएर बसेका थियौँ र अब यो हराएका मान्छेहरूको खोजी कार्य सकिएर उहाँहरूको काज किएर सकेर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 भइसकेछ। हिजो हामीले चाहिँ 80 चाहिँ सदस्य साथीहरूलाई खाना सेयरिङ गरेर एउटा किचन सेयरिङ किचन बसेर खाना खाइरहेका छौँ र आज फेरि चाहिँ 8-10 फेरि प्लस हुने भन्नुभयो भने अब अहिले यहाँहरूले पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले ट्रेन चाहिँ अब प्राप्त भएको ट्रेन चाहिँ बनाउँदै गर्नु भएको छ। त्यो बन्दै गर्दा त अरू आएको त प्लस हुन्छ। हामी होल्डिङ सेन्टरमा चाहिँ यहाँहरूसँग एड हुन्छौँ भन्नुभयो भने त उहाँहरूले नबस् भन्ने कुरो हुन्न। हाम्रो चाहिँ होल्डिङ सेन्टरको नियमअनुसार बस्न चाहनुभयो भने चाहिँ उहाँहरूले चाहिँ बस्न दिनको पर्ने हुनाले यो ठाउँ भरियो भने त्यो अहिले बनेको अस्थायी शौचालय अझ त्योभन्दा 50 मिटर पर सार्न पर्छ।
1: नुवाकोट स्वारा डाँडाका अष्टमान डङ्गोल, अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउँदाको फाइदा बताउनुहुँदै, तपाईँ विदुर नगरपालिकामा बस्नुहुन्छ र दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले खाँदै आएको औषधिको खोल वा डाक्टरले लेखिदिएको पूर्जा पठाउनुभयो भने तपाईँकै घरसम्म औषधि आइपुग्छ।
3: तपाईँहरूले दीर्घ रोगको औषधि खाइराख्नु भएको छ भने तपाईँसँग डाक्टरले लेखेको प्रिस्क्रिप्सन तपाईँसँग छ अथवा प्रिस्क्रिप्सन हरायो, तपाईँले खाइरहनु भएको औषधिको खोल छ भनेदेखि हाम्रो विदुर नगरपालिकाको स्वास्थ्य शाखामा ल्याएर तपाईँहरूले त्यो बुझाउन माग गर्न सक्नुहुन्छ। त्यो माग गर्नुभयो भने हामीले यथाशक्य त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामीले पुर्याइ पनि राखेका छौँ। फेरि अनुरोध गर्छौँ तपाईँहरूले यहाँसम्म आउन सक्नु भएन भने 98510-13038 सम्पर्क राखेर तपाईँले अथवा 98510-13038 व्हाट्सएपमा त्यो प्रिस्क्रिप्सन अथवा औषधिको खोल पठाएर यो औषधि हामीलाई खाँचो पर्यो भन्न सक्नुहुन्छ। यो बाढीमा परेको मान्छेलाई मात्रै होइन, उहाँले किन्न पाउनु भएन भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।
1: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका स्वास्थ्य निरीक्षक रामराजा भण्डारी। तपाईँलाई आफूले खाँदै आएको दीर्घ रोगको औषधि चाहिएको छ भने 98-15-013-038 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ यदि रसुवा भोटेकोसी बाढी प्रभावित हुनुहुन्छ र होल्डिङ सेन्टरमा बसिरहनु भएको छ भने सरकारले इच्छा अनुसार अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण थालेको छ। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको बताइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर सर्वेक्षण थालेको हो। यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि सरकारले गरेको अध्ययन र अबको बाटो,
4: तौल लिएपछि उसको वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने।
0: कुपोषणका कारण र घर परिवारदेखि राज्य स्तरबाट ध्यान दिनुपर्ने पक्ष, कुराकानी सहितको विशेष श्रृंखला, पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
6: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए, साँच्चै?
6: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए, त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
6: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
7: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
10: बालबालिकामा शीघ्र अर्थात् कडा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 वटा पालिका मध्ये 109 वटा पालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीको रिपोर्ट।
11: मधेस प्रदेशमै सबैभन्दा बढी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कडा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ।
12: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलि बढी छ, त्यहाँ मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्ती
11: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
13: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको एउटा घरमा तपाईँको उमेर नपुगे अब बसेनी, अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ अवस्था।
10: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरई नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम सुरु गरेको महोत्तरीको औरई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
14: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत किशोरी अवस्था देखिने

0: देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
1: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
0: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
2: छोरी त अर्काको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषण खानाहरू कम खुवाउने भएको हुनाले छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ भेटा।
0: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कडा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
3: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
4: पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कडा शीघ्र कुपोषण भन्छौँ हामी, कडा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र लम्बाइ तौल लिएपछि जो वर्गीकरण जुन गर्ने हाम्रो अहिले प्रचलन छ त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने, अझै बढी कडा शीघ्र कुपोषण पनि छ र अब निमोनियादेखि लिएर ज्वरोहरू अझै पनि कम्प्लिकेसन छ भने पोषण पुनस्थापना केन्द्र भनेर 24 पोषण पुनस्थापना केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म सबै सम्पूर्ण ठाउँमा देशैभरिमा, र त्यो केन्द्रमा गएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर बाल रोग विशेषज्ञकै निगरानीमा भर्नै गरेर बाल रोग विशेषज्ञ निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै वर्षदेखि गरिरहेका छौँ। नगरपालिका जिल्लाको सम्पूर्ण त्यो डाटा अहिले मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गऱ्यौँ र यहाँ कसको रोल के हुनसक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौँ।
3: कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका निरोगी हुने भएकाले उपचार र प्रचारात्मक कार्यक्रमको आवश्यकता छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
5: यो कृष्णसार एफएम
6: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
11: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलीजुली मेडिकल हल इदगाह रोड नेपालगंज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 98580304179 र 98481380।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाइसराइ नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊं।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
12: यो कृष्णसार FM
13: 94 MHz कृष्णसार जत्तिकै तेज।
14: भकारीका धान मेरा बहादुरे, भकारीका धान।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-530-398।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
6: स्थान: राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क: 97-05-11-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्स।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082054037। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36577, 98580 28195 र 98580 36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
12: सभापतिद्वारा सराहना।
13: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
12: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढीबाट विस्थापितहरूको गुनासो।
14: नुहाउने ठाउँै छैन, मेन कुरा अन्तै गएर नुहाउनुपर्छ।
15: लुगाहरू चेन्ज गर्ने टोइलेटको व्यवस्था चाहिँ राम्रो भएको छैन, पानीको पनि अलिकति समस्या छ।
12: गत वर्ष ध्वस्त सरकारी संरचनाको पुननिर्माण चुनौतीपूर्ण अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
16: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्ति आउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिङ्गरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिद्ध्याउने सम्भावना 10%भन्दा बढिरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्बभन्दा बढी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेन्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट सञ्चालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साताभन्दा बढी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्यान्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्यान्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालीका इजरेलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरुद्ध इजरेलले थप कदम चालिरहेको छ। इजरेलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरेलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिस संस्था युकेएमटिओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बिबिसी नेपाली सेवा हो।
12: साँझपखमा तपाईँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बाढीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामिछानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। सङ्कटको घडीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। प्रस्तुत छ एक रिपोर्ट। सभापति लामिछानेको आजको सम्बोधन बाढीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
13: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सडक र चुडिएका पुलहरू मात्र होइन, विपदले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
12: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
13: राज्य यति बेला भविष्यमा फेरि यस्तो नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ। र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
12: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबाबलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
13: विपत्तिका समयमा हामी सरकारको साथमा छौँ भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
12: उनले बाढीलाई उनकै शब्दमा राष्ट्रिय महत्त्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौँ मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौँले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
17: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुली माथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्।
15: लुगाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था चाहिँ राम्रो भएको छैन, यहाँ चाहिँ अहिले पानीको एकदम खाँचो छ। ट्याङ्करले दुई दिनमा एकचोटि ल्याएर ट्याङ्की छ, ट्याङ्कीमा पोल परेर गएको छ, त्यही पानी चलेर छ, पोर चाहिँ व्यवस्था पनि भएको छैन।
17: होल्डिङ सेन्टरमा पानीको अभाव, भिडभाड, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
14: नुहाउने ठाउँै छैन मेन कुरा, हामी त अन्तै गएर बाहिर बाहिर गएर नुहाउनु पर्छ, अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एक ठाउँमा कोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
17: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए। राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
12: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अङ्गका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक धालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
18: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएको होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सिंहदरबार अहिलेसम्म बन्न सकेको छैन, राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ। जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रम, विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुनसक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
19: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
18: सबै तहको बजेटहरू प्रयोग गरियो भन्ने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू ऋण लिएर गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस्, भन्सारबाट आउने राजस्व होस्, अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भए बापत आउने राजस्व होस्, हाइड्रो पावरबाट आउने रोयल्टी होस्, पर्यटकबाट आउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी 2-3 वर्षसम्म पुनस्थापन, पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जिन्जी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा ब्युरोक्रेसी र राजनीति नेतृत्वलाई आरोप लगाइन्छ भने नेपालमा जिन्जी आन्दोलनपछि त्यो तेस्रो आयाम पनि थपिएको छ। नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला र अहिलेको पहाडीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ, जसले जनताको जीवन स्तर उकास्छ, त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ यदि साँच्चै बुद्धिमत्ता पुगिन जाने हो भने। त्यस कारणले केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ जस्तो देखिन्छ।
19: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो।
18: यो जुन अहिले क्षेत्रमा तहस नहस एक प्रकारको प्रलयकारी बाढी गयो, अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने हो, चाहे धार्मिक हो, चाहे पर्यटक ट्रेकिङको कुरा, अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला। यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्नेको, रोजगारीका अवसरमा असर पर्नेको, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आम्दानी गर्छौँ निर्यात मार्फत गएको वर्ष करिब 30 अरब झन्डै पुगेको थियो, आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आम्दानी गर्ने हाम्रो लक्ष्य थियो, यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि बिस्तारै हुँदैछन्, अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँड्ने हो, तर यो सबै सरकारको आम्दानी नै गरेपछि सार्वजनिक थप्पै निर्माण गर्ने हो। त्यस कारणले जुन गतिमा हुन्छ भनेको त्यो नहुन सक्छ, अहिलेको आर्थिक अवस्था फेरि भर्खर नहुन सक्छ, अहिलेको आर्थिक अवस्था फेरि भर्खरै

0: संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने विध्वंस गर्ने यो प्रस्पेक्टिभ नै सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्ध लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसङ्ग। नेपाली काङ्ग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
2: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रममा परेका साथीहरू होलान् सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब नै छिटै नै म देशभरि घुम्छु, फेरि जनताको पक्षमा नाच्दा जाने विश्वास ल्याउँदै बिदा हुन्छु।
1: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसङ्गमा भने,
2: मैले विशेष गरेर बोलाउनु पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुगम सुमसेन हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन तिमी बोल्न पाउँछौ, मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाइ बिदा गर्छु दाइ बिदा गर्छु दाइ भनेर अचानक बोलाइदिए। मैले स्नाखत गराउन स्नाखत त्यो हो कि होइन, त्यो मेम्बर छ कि छैन पार्टीको भने खल्तीबाट हालेर नाम राखेर दबाब राखिदियो, त्यो विषय बोलायो।
1: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मेगाहर्ज कृष्णसार जतिको तेज।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICS एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
6: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भयो।

0: र न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्सले।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
3: सम्पर्क 97051148470।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुले रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठीक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
0: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
0: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू,
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-4-82-63-399।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहार है उपहार। बम्परमा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्सले।

0: शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि
1: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
2: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनमाचारी MBBS, एमडी KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आज गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क 97051148 70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेंट्स।

0: यो तरंग रेडियो कृष्णसारको हो। स्टूडियो टाइम चेक।
1: अहिले रात्रिको 10 बज्यो।

त्यसै बेला राजकुमारीले निन्द्राबाट एक्कासी बिउजेर छटपटाउँदै मेरा प्यारा कता गयो भनी बिहोल भएको देख्दा सखी चित्रलेखाले भन्न लागिन् हेमैया बालक कालमै हजुरलाई नारायण।

0: यथार्थ हाल जान्न खोजेको देखेर राजकुमारीले भन्न लागिन्, हे सखी
1: हजुर,
0: अहिले भर्खर सपनीमा अत्यन्त सुन्दर कोमल नयन पिताम्बरधारी महाबाहु नव युवक आएर आफ्नो बाहु पासमा राख्दै अधरा मृतपान गराई नजाने कहाँ अलाप हुनुभयो। त्यसै कारणले नारायण
1: हरि हरि।

राजकुमारीको भित्री मनको वेदना थाहा पाएपछि सखी चित्रलेखाले भन्न लागिन् हेमैया, यदि हजुरले चिन्न सक्नुहुन्छ भने त्रिलोक चौध भुवनकै मानव जातिको चित्र देखाउँछु। चित्र हेरी आफ्नो दिलको प्यारालाई पहिचान गर्नुहोस्। सखीको कुरो सुनि हँसिलो मुख पारेर चित्र देखेँ भने पक्कै चिन्नेछु भनेपछि चित्रलेखाले त्रिलोक चौध भुवनको देव देवता यक्ष गन्धर्व किन्नर दैत्य सहितको मानवहरूको समेत चित्र देखाउँदै भन्न लागिन्, हे प्यारी सखी, तिम्रो चित्त चोर्ने यिनैहरू मध्ये छ भने नारायण।